0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्सुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
0: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
4: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
0: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने? म
0: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लम्जुङ बेस्टारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
4: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
0: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
5: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
6: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560-45783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जुङ।
7: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि, खाना खाजा पनि छ। थकाली खाना, खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
8: नमस्ते थकाली किचन एन्ड पब रेस्टोरमा लम्जुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना, खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
9: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139447 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले बिहानको छ बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै नीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 4 गते बिहीबार, अगस्त 20 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन।
1: संसद बैठक 5 दिनका लागि स्थगित, सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्रीको सम्बोधन, सरकार र दल बीच कुनै अलमल नभएको राष्ट्रपा सभापति लामी छानेको दावी।
0: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष, बैंकमै थुप्रियो 15 खर्ब, ऋण लिन झन अनिच्छा, बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैं लफडा।
1: आन्तरिक द्वन्द्वका कारण कंगोमा युवला नियन्त्रण बाहिर, दक्षिण लेबनानका करिब 8 लाख मानिस घर फर्किए। युएद्वारा इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा।
0: र नेपाली धावक आयुष कुँवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडियो। ग्रीनफिल्ड कप अन्तर विद्यालय बास्केटबलको सेमी फाइनल, टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा।
2: र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सबैभन्दा शुरूमा प्रधानमन्त्रीसँग मन्त्रीहरूले गरेको कार्य सम्पादन सम्झौताको प्रसंग।
1: सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री बालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको छ। चालू आर्थिक वर्ष 2083-84 गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गर्नुभएको हो। प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डाक्टर सोनी वाग्ले, परराष्ट्र मन्त्री सुशील खनाल, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठ, गृहमन्त्री सुदन गुरूङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनले कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। त्यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादी, भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्झौता गर्नुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खगराज पौडेल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्री शाहसँग कार्य सम्पादन गर्नुभएको हो। कार्यालयका प्रवक्ता हेमराज अर्यालले सरकारको वार्षिक नीति तथा कार्यक्रम बजेटको कार्यान्वयन गर्न र 100 कार्यसूचीलाई कार्यान्वयन गर्न प्राथमिकता दिँदै प्रधानमन्त्री शाहसँग मन्त्रीले कार्य सम्पादन सम्झौता गर्नुभएको बताउनुभयो।
0: शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक तथा प्रारम्भिक बाल विकास ईसीडी सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले संघीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको साविक पारिश्रमिक अनुदानमा 10% वृद्धि गर्ने निर्णय गरेको हो। मन्त्री परिषद बैठकको निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल,
3: प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रू 5,000 का दरले वृद्धि गर्ने, अर्को माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने।
0: यसैबीच अब शिक्षकहरूको जुन आन्दोलन अन्तर्गत विभिन्न माग र मुद्दाहरू राख्दै आएका थिए, केही सम्बोधन भएको पनि सरकारले दावी गरेको छ। निर्णय अनुसार संघीय शिक्षण सहयोग अनुदान कोटाका माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक 43,669 रूपियाँबाट बढ़ेर 48,058 रूपियाँ पुगेको छ। आधारभूत तहका शिक्षकको मासिक पारिश्रमिक 34,730 रूपियाँबाट 38,203 रूपियाँ कायम गरिएको छ। ईसीडी सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक 5,000 रूपियाँ थप भएको छ। नयाँ व्यवस्था अनुसार ईसीडी सहजकर्ताको मासिक पारिश्रमिक 12,000 17,000 पुगेको छ। विद्यालय सहयोगीको 10,000 15,000 रूपियाँ र लेखा हेर्ने विद्यालय कर्मचारीको 15,000 20,000 रूपियाँ पुगेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले राजनीतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी अनुसार नै सरकार र राष्ट्रपा अगाडि बढ़ने बताउनु भएको छ। उहाँले मन्त्रीले 100 काम गर्दा 2 प्रश्न आउनु स्वाभाविक रहे पनि त्यसलाई सम्बोधन गर्दै अगाडि बढ़ने समेत बताउनुभयो। सिंहदरबारस्थित राष्ट्रपा संसदीय दलको कार्यालयमा हिजो भएको अनौपचारिक छलफलमा सभापति लामिछानेले प्रतिनिधि सभाका सदस्य र मन्त्रीबीच देखिएको संचारको अभाव, रिक्त तिक्तता, सदनमा प्रस्तुत गर्ने विषय र प्रस्तुतिबारे संसदीय दलका सदस्यहरूलाई निर्देशन समेत दिनुभएको थियो। छलफलका क्रममा सभापति लामिछानेले सरकार र दलहरूबीच कुनै पनि प्रकारको अलमल नरहेको समेत स्पष्ट पार्नु भएको छ। उहाँले भन्नुभयो, राजनैतिक र ऐतिहासिक प्रतिबद्धता बमोजिम पाएको जिम्मेवारी बोध गर्दै राष्ट्रपा अगाडि बढ़नेछ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले संसदमै आफ्ना मन्त्रीहरूप्रति असन्तुष्टि नराख्न समेत निर्देशन दिनुभएको थियो। बैठकमा उहाँले सत्तापक्षकै सांसदहरूले सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै आएको भन्दै गुनासो र समस्या भए समन्वित भएर पार्टी र संसदीय दलमा राख्न निर्देशन दिनुभएको हो।
4: ठूलो राजनीतिक दलभित्र कहिलेकाहीँ कहिले कसको कुनै न कुनै विषय कहिलेकाहीँ बोल्दाखेरि कतिपय कुरा ठिक गर्न सक्ला, कतिपय गर्दाखेरि कहिलेकाहीँ यताउता हुन सक्ने सम्भावना संख्या नै धेरै हुनुहुन्छ, त्यसले गर्दा भन्यो। तर समग्रमा त्यसको होइन, त्यस कारणले त्यसको पनि बुझाइ गर्नु हुँदैन। तर धेरैले धेरै कुरा गर्दा एक दुईजना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ र त्यसलाई सम्हालेर फेरि त्यसलाई सम्हाल्ने हामी गरिहाल्छौँ। त्यस्तो केही छैन। सिङ्गो पार्टी सिङ्गो उभिएको छ, कहाँ हुनुहुन्छ त्यो एक्लो? त्यो
0: प्रतिनिधि सभाको बैठक 5 लागि स्थगित गरिएको छ। हिजोको प्रतिनिधि सभाको बैठक स्थगित गर्दै सभामुख डोल प्रसाद अर्याल जीपीले अर्को बैठक भदौ 8 दिउँसो 1 लागि बोलाउनु भएको हो। हिजोको बैठकमा बाल श्रम निषेध र नियमित गर्ने ऐन संशोधन विधेयकमाथि छलफल भएको छ। सांसदहरूले यो विषयमा धारणा राख्दै नेपालको संविधान, संघीय संरचना, अन्तर्राष्ट्रिय दायित्व र श्रम बजारको बदलिँदो अवस्था अनुसार प्रचलित ऐनलाई समयानुकूल संशोधन गर्नुपर्ने औल्याए। पछिल्लो तथ्याङ्क अनुसार नेपालमा करिब 11 बालबालिका बाल श्रममा संलग्न छन्। तीमध्ये करिब 2.25 बालबालिका जोखिमपूर्ण काममा छन्। बाल श्रमको ठूलो हिस्सा अनौपचारिक क्षेत्र, कृषि, घरेलु काममा रहेको समेत जानकारी दिइएको छ। तथ्याङ्क प्रस्तुत गर्दै सांसदहरूले बाल श्रममा रहेका बाल बालिकाहरूलाई विद्यालय पुर्याउन सरकारले उचित ध्यान नदिएको भन्दै गुनासो पनि व्यक्त गरे। यसैबीच सभामुख अर्यालको रूलिङ अनुसार गृहमन्त्री सुधन गुरूङ र परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जवाब दिइसक्नु भएको छ। अब प्रधानमन्त्रीले जवाब दिन बाँकी छ। भदौ 1 बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभामा सांसद द्वैगोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा 3 जवाब दिन सरकारलाई निर्देशन दिनुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका सांसद शर्माले गत साउन 22 जाजरकोट भूकम्प प्रभावित क्षेत्रको विषय उठाउनु भएको थियो। सरकारले जवाफ नदिएपछि सभामुखसँग रूलिङको माग गर्नु भएको थियो। त्यस अनुसार सभामुखले 1 रूलिङ पनि गर्नुभएको थियो। यसैबीच नेकपा संसदीय दलका नेता मंगल बहादुर शाही मुख्यमन्त्री नियुक्त भएको 3 कर्णाली प्रदेश सरकार विस्तार भएको छ। नेकपा एमालेबाट सरकारमा सहभागी हुने 3 पद तथा गोपनीयताको शपथ लिएका छन्। उनीहरूलाई हिजो साँझ एउटा समारोहका बीच प्रदेश प्रमुख एकराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो। एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज पसाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। सामाजिक विकास मन्त्रीमा जित बहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा कल बहादुर हमालले शपथ लिनुभएको छ। सत्तारूढ़ दल एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच हिजो दिउँसो मात्रै मन्त्रालय भागबन्दामा सहमति बनेको सुर्खेतका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा स्वस्थ मासुको लागि पूरा गर्नुपर्ने मापदण्ड
1: पशुलाई झुण्ड्याएर बध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ अनि मासु स्वस्थ रहन्छ।
2: साथै प्रदेशमा पार्टी पुनर्निर्माण अभियान चलाउँदै एमालेको इतर पक्ष मैकमै थुप्रियो 15 खर्ब ऋण लिन अझन अनिच्छा बजेट पार्न मर्यात्यक तर कार्यान्वयनमा सधैँ लफडा लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
5: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
5: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नागरिकको पहिलो पृष्ठमा बजेट पार्न मरिहत्ते कार्यान्वयनमा सधैँ लफडा शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट खबर लेख्नु भएको छ। दाङको घोराई उपमहानगरपालिका 18 स्थित अम्बिकेश्वरी मन्दिरसम्म पुग्ने सड़क सजावटका लागि भन्दै लुम्बिनी प्रदेश सरकारबाट 15 लाख रूपियाँ बजेट विनियोजन भयो। बजेटले मितिरी हस्पिटलदेखि मन्दिरसम्म पुग्ने सड़क सजावट गर्ने मागलाई सम्बोधन गरेको थियो, तर प्रदेश सरकार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट विनियोजित उक्त बजेट खर्च नभएर फ्रिज भयो। माग अनुसार बजेट पनि पर्छ, तर विभिन्न खिचतानी र स्वार्थले योजना कार्यान्वयन हुन सक्दैनन्। योजना कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र समूह बीच स्वार्थको द्वन्द हुँदा बजेट फ्रिज हुने समस्या बल्झिँदै गएको छ। कसले जस पाउने भन्ने होडबाजीले पनि यस्तो हुने गरेको छ। अब इन्टरनेटको गति अनुसार शुल्क शीर्षकमा अर्को खबर प्रकाशित छ। नयाँ महसुल दर अनुसार 20 एमबीपीएसदेखि 650 एमबीपीएससम्मको इन्टरनेट पाइनेछ, जस अनुसार ग्राहकले न्यूनतम मासिक 750 देखि 2700 रूपियाँसम्मको इन्टरनेट खरिद गर्न पाउनेछन्। त्यस्तै भित्रपृष्ठमा बागमतीमा राप्रपा विवाद, दलको नेता हटाउने तयारी शीर्षकमा खबर प्रकाशित छ भने शाही र भट्टलाई विश्वासको मत शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। लुम्बिनीमा मन्त्री टुंग्याउन सखस शीर्षकमा पनि भित्रपृष्ठमा खबर प्रकाशित छ। त्यस्तै कारोबार दैनिकको पहिलो पृष्ठमा दूरसंचार विकासमा सरकारको लक्ष्य, 4G का 2500 टावर थप्दै 5 शहरमा 5G पुर्याउने शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै नयाँ अपरेटर भन्दा दिगो सेवा प्राथमिकता शीर्षकमा पनि खबर छ। झोलुङ्गे
2: पुल बनेपछि तुइनमा जाजरकोट र डोल्पा यात्रा शीर्षकको अर्को खबर पनि प्रकाशित छ।
7: कान्तिपुर दैनिकमा तीन पूर्व प्रधानमन्त्रीका सुकीयमाथि अख्तियारको छानबिन शुरू शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर छ। बैंक खाताको विवरण, शेयर, घर जग्गा, सवारी साधन, रेन्ट लगायतका विवरण माग्दै 20 भन्दा बढ़ी निकायलाई पत्राचार गरिएको छ। तिनै जनालाई बयान लिने तयारी पनि गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डका स्वकीयमाथि सम्पत्ति शुद्धिकरणको कसूरमा छानबिन अगाडि बढ़ाएको हो। भूपले उठाए गोर्खा भर्तीको विषय भारतीय सेना अध्यक्षले जवाब दिएनन् शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको खबर छ। नेपालको चार दिने भ्रमणमा आएका भारतीय स्थल सेना अध्यक्ष धीरज सेठसँग भूतपूर्व सैनिकहरूले गोर्खा भर्ती खुलाउनमा गरेका छन्। पोखरामा रहेको पेन्सन वितरण कार्यालयमा आयोजित कार्यक्रमपछिको संवादमा अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश इन्चार्ज गजबहादुर थापाले गोर्खा भर्ती पुनः खुलाउन पहल गर्नको लागि आग्रह गर्नु भएको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ ईसीडी शिक्षक विद्यालय कर्मचारीको तलब 5,000 वृद्धि भएको बारेमा। अनि अर्को खबर पनि छापिएको छ भित्री पन्नामै, देशभर सकियो 97.48% रोपाई, गत वर्ष भन्दा बढ़्यो 3% शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको छ। अस्थायी हाटको प्रतीक्षामा चिनिया सीमावर्ती क्षेत्रका बासिन्दा शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छ। मुगुको मुगम कर्मारोङ गाउँपालिका दुई, मुगु गाउँका छिरिङ लामा झण्डै 2 दशकदेखि चिनिया खाद्यान्न लत्ता कपडा र उपभोग्य सामग्रीमै निर्भर हुनुहुन्छ। हरेक वर्ष साउन भदौमा नेपाल चीन सीमा स्थित हायाजिमारमा लाग्ने 15 दिने व्यापारिक मेला हाटमा यार्सा लगायतका जडीबुटी बिक्री गरी त्यही रकमले उपभोग्य सामग्री खरिद गर्ने गरेको उहाँले सुनाउनुभयो। फसाउँदै सातुको व्यापार, बालबालिकादेखि वृद्ध वृद्धासम्मको रोजाईमा शीर्षकमा आरती पौडेलले लेख्नु भएको छ। स्थानीय किसानका अनाजबाट बनेका सातुका विभिन्न स्वाद काठमाडौँका माटदेखि विदेशमा रहेका नेपालीका भान्सासम्म पुग्न थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पनि स्थानीय उत्पादनलाई नै प्रयोगमा ल्याउनको लागि हिजो निर्देशन दिनुभएको छ। नयाँ पत्रिका दैनिकमा सातै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतरपक्ष शीर्षकमा सुरोजजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। सकभर कार्यदल र सचिवालय हुँदै केन्द्रीय कमिटिमै पुनर्गठन प्रतिवेदनबारे छलफल गराउने, नभए भदौ तेस्रो सातादेखि बागमतीबाट छलफल चलाउने इतरपक्षको तयारी छ। नेतृत्वको राजीनामा सहित केन्द्रीय कमिटि विघटन हुनुपर्ने, इतरपक्षको मागप्रति आक्रोशित ओली कार्यदल र सचिवालयको बैठक चल्ने रणनीतिमा रहेको पनि समाचारमा विश्लेषण गरिएको छ। समस्याग्रस्त 23 सहकारीमा 76,000 पीड़ित, 10,000 बचत फसेका, 3,000 मात्रै पाए फिर्ता शीर्षकमा टेकराज थामीले लेख्नु भएको छ भने अब भिसा लिन लाग्नु पर्दैन लाइन शीर्षकमा खबर छापिएको छ। नेपाल आउने विदेशीले अब अध्यागमनमा लाइन बसेर भिसा लिनु नपर्ने भएको हो। नेपाल आउनु अघि नै अनलाइन मार्फत ई भिसा लिने सक्ने गरी तयारी पूरा गरिएको छ। 3 वर्ष लामो परीक्षण र गृह कार्यपछि अध्यागमन विभागले 15 भदौदेखि ई भिसा लागू गर्ने तयारी गरेको हो। भित्री पन्नामा छापिएको खबर रहेको छ शोधपत्र पेश गरेको शैक्षिक सत्रभित्रै मौखिक परीक्षाको व्यवस्था गर्न सर्वोच्चको परमादेश शीर्षकमा खबर छापिएको छ। शोधपत्र अर्थात थेसिस पेश गरेको शैक्षिक सत्रभित्रै विद्यार्थीको मौखिक परीक्षा भाइभा लिने व्यवस्था गर्न सर्वोच्च अदालतले विश्वविद्यालयहरूलाई आदेश दिएको हो। समयभित्रै शोधपत्र पेश गर्दा पनि मौखिक परीक्षा नभएका कारण कतिपय विद्यार्थीलाई अर्को शैक्षिक वर्षको लब्धाङ्क पत्र उपलब्ध गराउनु त्रुटिपूर्ण भएको भन्दै यसमा सुधार गर्न सर्वोच्चले भनेको छ। 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या, हराइरहेकी बालिका खोज्न प्रहरीसँग हिँडेका थिए अभियुक्त शीर्षकमा इन्दीप कोइरालाले 12 लेख्नु भएको खबर पनि छापिएको छ। जितपुर सिमरा उपमहानगरपालिका 1 10 धुरेकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले 2 जनालाई पक्राउ गरेर अनुसन्धानमा अगाडि बढ़ाएको पनि उल्लेख गरेको छ। दोषीमाथि कार्यवाही गर्न सांसदहरूले हिजोको बैठकमा पनि माग गरेका छन्। भदौमा 60,000 टन ग्यास ल्याउन लागि बारेमा अजित अधिकारीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा लेख्नु भएको खबर पनि छापिएको छ। गोर्खापत्र दैनिकमा किसानको मोबाइलमा खुशीको घण्टी शीर्षकमा केशवराज पौडेलले लेख्नु भएको खबर छापिएको छ भने भित्री पन्नामा एकीकृत दूरसंचार नीतिको मस्यौदा, 5 वर्षमा 80% जनसंख्यामा ब्रोडब्याण्ड शीर्षकमा विश्वास रेग्मीले लेख्नु भएको छ। सरकारले आगामी 5 वर्षभित्र 80% जनसंख्यालाई उच्च गुणस्तरको इन्टरनेट इन्टरनेट ब्रोडब्याण्ड पुर्याउने लक्ष्य तय गरेको छ। 10 वर्षभित्र यसको पहुँच बढ़ाएर 98% जनसंख्यामा गुणस्तरीय इन्टरनेट पुर्याउने लक्ष्य पनि सरकारले लिएको समाचारमा उल्लेख गरिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। कंगोमा आन्तरिक द्वन्द्वका कारण इबोला प्रकोप नियन्त्रण बाहिर गएको अधिकारीहरूले बताएका छन्। रोग पहिचानमा भएको ढिलाइ, सशस्त्र द्वन्द्व, मानिसहरूको आवाजात र स्वास्थ्यकर्मीप्रति समुदायमा रहेको अविश्वासका कारण भाइरस नियन्त्रण गर्न झन कठिनाई भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारी तथा अन्तर्राष्ट्रिय निकायका अनुसार प्रकोप घोषणा भएको करिब 3 महिनामै 4,900 भन्दा बढ़ी संक्रमित पुष्टि भएका छन् भने 2,300 भन्दा धेरैको मृत्यु भइसकेको छ। पश्चिम एसियामा जारी तनावका बीचमा दक्षिण लेबनानमा करिब 8,60,000 विस्थापित नागरिक आफ्नो मूल क्षेत्रमा फर्किएका छन्। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्तको कार्यालयका अनुसार दक्षिण लेबनानमा पश्चिमला इजरायली हवाई आक्रमणले पुनः विस्थापितको जोखिम बढ़ाएको तथा मानवीय संकट कायमै रहेको समेत जनाएको छ। लेबनानभित्र 10 लाख भन्दा बढ़ी मानिस विस्थापित भएका थिए। अहिले फर्किएका मध्ये करिब 22,000 व्यक्ति सामूहिक आश्रय स्थलमा बसिरहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। तीमध्ये 36,000 अझै आफन्तको घर वा भाड़ाको आवासमा विस्थापित अवस्थामा रहेका छन् र संयुक्त अरब इमिरेट यूएले इरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्ध लगाएको छ। दुईवटा ब्यालिस्टिक क्षेपणास्त्रमा प्रहार गरेको आरोप लगाउँदै सो कदम चालिएको हो। यूएको विदेश मन्त्रालयले सो क्षेत्रमा शान्ति र सुरक्षालाई कायम पार्ने बढ़दो तनावलाई ध्यानमा राख्दै यो निर्णय गरिएको समेत बताएको छ।
7: साझा खबरमा अब खेल खबर। नेपाली धावक आयुष कुँवरले 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्नु भएको छ। अमेरिकाको लस एन्जलसमा आयोजित ग्रान्ड स्प्रिन्ट सिरिजमा उहाँले 21.87 सेकेण्डमा 200 मिटर दूरी पूरा गर्नुभएको हो। सन् 1995 यता कायम रहेको 21.92 सेकेण्डको राष्ट्रिय कीर्तिमानको टाइमिङलाई उछिन्नु भएको हो। यसअघि उहाँले 60 मिटर रेसमा 2001 रामकृष्ण चौधरीले 7.09 सेकेण्डको कीर्तिमान पनि उछिन्नु भएको हो। ग्रीनफिल्ड 13 ग्रीनफिल्ड कप अन्तर्विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर बोइजमा सेमी फाइनलमा पुगेको छ। ग्रीनफिल्डले इनोभेटिभलाई 31-22 पराजित गरेको हो। र जापानमा हुने विश्व एसियाली खेलकुदको प्रशिक्षणका लागि 3 खेलाड़ी सहित 4 सदस्यीय नेपाली टेनिस टोली भारत गएको छ। भारतको बेंगलुरूमा हुने प्रशिक्षणमा खेलाड़ीहरू प्रदीप खड्का, निशान श्रेष्ठ र स्वस्तिका विष्ट र सहभागी हुनुभएको छ। टोली यही भदौ 23 गते स्वदेश फर्किने जनाइएको छ।
0: पशुपक्षीको लालन पालन र स्याहारले स्वस्थ मासु उत्पादनमा पार्ने प्रभाव र उपभोक्ताले ध्यान दिनुपर्ने पक्षीय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संसद तपाईका आवाज, तपाईका सरकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो सांसद।
8: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
9: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
10: हमरा दुख में तो सरकारी खेती करी छे और पानी पी रहा अखन तो ही हमर खेत में पानी।
0: खुला संसद सक्रिय नागरिक र सहभागिता मूलक लोकतंत्र को साझा यात्रा कार्यक्रम हेलो सांसद।
9: सड़क देखि सदन सम्म र सदन देखि फेरि जनता सम्म संवाद, सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो सांसद
0: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो सांसद।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब स्वस्थ मासुको मापदण्ड र उपभोक्ताको चेतनाको कुरा। मानिसमा लाग्ने रोग मध्ये 65% रोग पशुबाट सर्ने र नयाँ रोग मध्ये 70% रोग पशुबाट सर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। स्वस्थ मासु चिन्न नसक्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। त्यसो भए स्वस्थ मासु कसरी चिन्ने? कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मोदनाथ गौतमसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
1: मासुको प्राकृतिक रंग, गन्ध र त्यसको प्राकृतिक बनावट जुन हुन्छ त्यो प्राकृतिकै रहनु पर्यो, देखिनु पर्यो। त्यो नै मासु स्वस्थ छ कि छैन भन्ने कुराको पहिलो कुरा हो। मासु कस्तो पशुबाट उत्पादन भएको हो भन्ने कुरा चाहिँ सँगसँगै जोडिएर आउँछ। मासु स्वस्थ हुनका लागि पहिलो कुरा मासु जुन पशुबाट पन्छीबाट मासु उत्पादन हुने हो त्यो पशु स्वस्थ हुनुपर्छ। स्वस्थ पशुबाट सामान्यतया मासु स्वस्थ मासु उत्पादन हुन्छ। त्यसका लागि पशु स्वस्थ छ कि छैन भनेर कसले भन्दैन हो त? पशु स्वस्थ थियो कि थिएन, त्यो जाँचिएको थियो कि थिएन? तर कहिले काहीँ नदेखिने खालका समस्याहरू मासुमा पनि देखिन सक्छन्। पशु पहिले वध गर्नु पूर्व जाँच हुनु पर्यो, वध पछि पनि मासु जाँच गर्नु पर्यो, अनि मात्रै त्यो मासु स्वस्थ रहन्छ।
11: गाउँघरतिर अथवा सहरमै पनि मासु काट्नु पूर्व चाहिँ परीक्षण गरेर काट्ने भन्ने कुरा चाहिँ कमै मात्र प्रचलनमा छ नि, चलनमा छ नि। त आँखाले पनि यो चाहिँ मासु स्वस्थ छ है भनेर छुट्याउन सक्ने अवस्था चाहिँ रहन्छ कि रहँदैन?
1: अब आम नेपालीहरूको हाम्रो आदत चाहिँ कस्तो छ भने ताजा फ्रेस मासु हामी खोजिरहेछौँ। मेरो आँखा अगाडि नै काटियोस् कुनै पनि पशु र अथवा काट्दा काट्दैको मासु चाहिँ हामीले देख्यौँ भने हामी ढुक्क हुन्छौँ, ल यो फ्रेस हो भन्ने। अहिलेको समस्याको मेन चुरो कुरो भनेकै यही नै हो कि अहिलेसम्म हामीले वध गर्नु पूर्व पशु जचाउनु पर्छ, वध गरिसकेपछि पनि मासुको जाँच हुनुपर्छ, त्यो जाँच भएको नभएको कसरी थाहा हुने त भन्दा त्यहाँ केही चिन्ह हुनुपर्छ, चिन्ह लगाउनुपर्छ, अनि मात्रै उपभोक्ताले ढुक्कसँग ए विज्ञद्वारा जाँच गरिएको मासु हो भनेर बिना कुनै हिचकिचाह ढुक्कसँग मासु खरिद गर्न सक्ने अवस्था सिर्जना हुन्छ। त्यसका लागि नै हामीहरू अहिले लागि परिरहेको अवस्था हो।
11: मासुको रङ राम्रो छ भने त्यो स्वस्थ मासु
1: हुनु पनि सक्छ, नहुन पनि सक्छ, दुइटै कुरा छ। रङ त हामी हेर्दा राम्रै देखेका छौँ, तर त्यो पशु स्वस्थ थियो कि थिएन, मासु जाँच भएको थियो कि थिएन भन्ने कुरा त हामीलाई थाहा छैन नि। स्वस्थ हुन पनि सक्छ, नहुन पनि सक्छ। आन्तरिक अङ्गहरूमा कहिलेकाहीँ रोगयुक्त हुन सक्छ, जो त्यसै कारणले मासु पश्चात समेत मासुको निरीक्षण आवश्यक भएको हो। राम्ररी पाक्यो भने रोग लगाउने भाइरसहरू मर्छन् भन्ने मान्न सकिन्छ। महँगो हुँदैमा गुणस्तरीय हो भन्ने कुरा चाहिँ कसलाई ग्यारेन्टी गर्न सकिँदैन। मासुको आफ्नो प्राकृतिक गन्ध हुन्छ, प्राकृतिक त्यति मात्रै पर्याप्त हुँदैन। सरकार, उपभोक्ता, मासु व्यवसायी र पशु चिकित्सक सबैसँग सम्बन्धित छ, सबैको भूमिका छ।
11: मासुमा धेरै रगत हुनु भनेको ताजा र राम्रो मासु हो,
1: त्यसैले हामी भन्छौँ पशुलाई झुन्ड्याएर वध गर्नुपर्छ, सकेसम्म धेरै रगत त्यसबाट निस्किनुपर्छ, अनि मासु स्वस्थ रहन्छ।
2: डाक्टर मोदनाथ गौतमसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
12: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन।
2: संसद बैठक 5 दिनका लागि स्थगित, सभामुखको रूलिङ अनुसार संसदमा गृहमन्त्री र परराष्ट्र मन्त्रीको सम्बोधन, सरकार र दलबीच कुनै अलमल नभएको रासोपा सभापति लामिछानेको दावी।
12: साथै प्रदेशमा पार्टी पुनर्निर्माण महाअभियान चलाउँदै एमालेको इतर पक्ष बैंक
2: संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
12: प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, अनुदान कोटाका शिक्षकहरूको तलब बढ़्यो।

0: व्यापी घर फर्किए यूएई द्वारा ईरानमाथि अनिश्चितकालका लागि व्यापार प्रतिबन्धको घोषणा
1: र नेपाली धावक आयुष कुँवरद्वारा 200 मिटर दौड़मा 30 वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड़ियो ग्रीनफील्ड कप अन्तर्विद्यालय बास्केटबलको सेमीफाइनलमा टेनिसका 3 खेलाड़ी प्रशिक्षणका लागि भारतमा
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेताहरूको भाषण र व्यवहारमा नदेखिएको सन्तुलन, उनीहरूले देशलाई समृद्ध बनाउने भनेर विभिन्न खालका नारा र भाषणहरू गर्ने गर्छन् तर व्यवहारमा भने नदेखिएको विषयमा नागरिक स्तरमा आक्रोश पनि बढ़दै गएको छ। एउटा खुल्ला मैदान जस्तो देखिन्छ जहाँ दुईजना व्यक्ति छन्, एउटा अलिकति पाको जस्तो देखिने वृद्ध अवस्थाका नेता जस्ता देखिने व्यक्ति छन् र त्यहाँ नजिकै अर्को एकजना साधारण जस्ता देखिने व्यक्ति छन् जसले केही भन्दैछन्। त्यहाँ नजिकै रहेका नेता जस्ता देखिने व्यक्तितर्फ हेरेर माथि यस्तो लेखिएको छ, देश लुट्ने, जनतालाई चुस्ने, घरभरि पैसै पैसा थुपार्ने अनि देशलाई समुन्नतमूलक बनाउने भनेर खोक्ने।
1: हस्तो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष नाघेको। निवेदन दरखास्त दस्तुर 1,000 रूपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6,0304010000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19,000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5/11 दिनको 4 बजे सम्म। सम्पर्क मिति 2083 5/11 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565490 जीमेल gamgamial2@gmail.com। जङ्क बहादुर अधिकारी प्रधान अध्यापक।
2: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ। प्रोपाइटर बम बहादुर विश्व।

0: विश्वकर्मा र सुरज विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665202009 र मोबाइल नम्बर 9846058565। राशि अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।
3: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
4: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
3: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
4: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी शहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लमजुङका तत्कालीन जीसीओ सहित दुईजना विरूद्ध विवरण पेश गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर, कानूनी कार्यवाही अघि बढ़ाइयो। गण्डकी प्रदेशका 37 कर्मचारीको सरूवा र पदस्थापन, प्रशासन सेवाका उपसचिवहरूको पनि ठूलो संख्यामा जिम्मेवारी हेरफेर। कवि लक्ष्मी प्रसाद मिश्रको सुशीली विधामा आधारित कृष्ण भजनको भिडियो छायांकन सम्पन्न, अबको केही दिनमा नै सार्वजनिक गरिने। बेसी शहर उदयपुर चिती हुँदै बस्नेत गाउँसम्म नयाँ बस सेवा सञ्चालनमा, आउट जाउटलाई सहज बनाउने अपेक्षा। र दुर्दी चारपन्थी डाँडामा सञ्चालन गरिएको विस्तार खेतीको प्रगति अनुगमन, कृषि उत्पादन विस्तारमा सहयोग पुग्ने अपेक्षा।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लमजुङका दुईजना विरूद्ध झुटा विवरण पेश गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। आयोगले सुन्दर बजार स्थित आदर्श बाल माध्यमिक विद्यालयमा मावि तहमा कार्यरत शिक्षक नवराज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालय लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरू विरूद्ध भ्रष्टाचार निवारण ऐन 2059 दफा 16 उपदफा 1 बमोजिमको कसुर गरेको आरोप लगाइएको छ। आयोगले सोही दिन ऐनको दफा 16 उपदफा 1 बमोजिम कैद जरिवाना तथा सजायको माग दावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ। आयोगका अनुसार झुटा विवरण पेश गरेको विषयमा अनुसन्धानपछि उनीहरू विरूद्ध कानूनी कार्यवाही अघि बढ़ाइएको हो। गण्डकी प्रदेश सरकारले विभिन्न मन्त्रालय र माताहतका निकायमा कार्यरत 37 कर्मचारीको सरूवा र पदस्थापन गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले इन्जिनियरिङ, स्वास्थ्य, वन र प्रशासन सेवाका 9 र 10 तहका अधिकृत सहित उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। प्रदेश सरकारले प्रशासनिक सुदृढीकरण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने यो निर्णय लिएको जनाएको छ। इन्जिनियरिङ सेवातर्फ 10 तहका किरण आचार्यलाई जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्याङ्जाबाट, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय पोखरामा सरूवा गरिएको छ। नवौ तहकी दीपा गौतमलाई नवलपरासीबाट तनहु र मोहनराज आचार्यलाई तनहुबाट नवलपरासी सिंचाई कार्यालयमा पठाइएको छ। झलक मोहन ओझालाई म्याग्दीबाट स्याङ्जा र मिलन पौडेललाई गोरखाबाट बागलुङ सरूवा गरिएको छ। यस्तै डम्बरदेव भट्टराईलाई मनाङबाट पोखरा र कमल बराललाई स्याङ्जाबाट मनाङ पठाइएको छ। मुख्यमन्त्री कार्यालयमा रहेका विभिन्न कर्मचारीलाई पूर्वाधार विकासको क्षेत्रमा पदस्थापन गरिएको छ, जसमा जीवन अधिकारीलाई लमसुङ, विष्णुहरि अधिकारीलाई गोरखा, गुरूदत्त अधिकारीलाई स्याङ्जा र विष्णु पौडेललाई नवलपरासी पठाइएको छ। अनुप थापालाई बागलुङ, सुषमा पाण्डेलाई तनहु, आशिष पोखरेललाई पर्वत र रविन चोखाललाई मुस्ताङमा पदस्थापन गरिएको छ। रविन्द्र तिवारीलाई तनहुबाट सड़क पुल तथा प्रादेशिक भवन कार्यालय कास्कीमा सरूवा गरिएको छ। महेन्द्र बहादुर बानियालाई म्याग्दीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा र जीता गिरीलाई मुस्ताङबाट ग्रामीण सड़क सञ्जाल सुधार आयोजना पोखरामा सरूवा गरिएको छ। स्वास्थ्य सेवातर्फ डाक्टर राम प्रबोध मण्डललाई स्याङ्जाबाट मनाङ र डाक्टर उत्सव पौडेललाई कास्कीबाट स्याङ्जा पठाइएको छ। विद्या तामाङलाई मुस्ताङबाट म्याग्दी र भुवन ठकुर राठीलाई म्याग्दीबाट मुस्ताङ सरूवा गरिएको छ। डाक्टर दिवाकर कोइरालालाई मनाङबाट प्रादेशिक जनरल तथा सरूवा रोग अस्पताल कास्कीमा जिम्मेवारी दिइएको छ। वन सेवातर्फ दशौं तहका कमलराज काफ्लेलाई कास्कीबाट वन निर्देशनालय पोखरामा सरूवा गरिएको छ। करूणा कार्कीलाई निर्देशनालयबाट कास्की पठाइएको छ। यस्तै शशि प्रसाद श्रेष्ठलाई मन्त्रालयबाट लमजुङ र दीपक प्रसाद पण्डितलाई लमजुङबाट बागलुङ पठाइएको छ। सरोज पन्थीलाई बागलुङबाट मन्त्रालय र चुनामणी बराललाई मुस्ताङबाट स्याङ्जा सरूवा गरिएको छ। सन्तोष खनाललाई लमजुङबाट मुस्ताङको जिम्मेवारी दिइएको छ। प्रशासन सेवाका उपसचिवहरूको पनि ठूलो संख्यामा जिम्मेवारी हेरफेर भएको छ। डिलीराम रैजाललाई आर्थिक मामिला मन्त्रालयबाट प्रदेश सभा सचिवालयमा पठाइएको छ। हरिबहादुर खपाङ्गी मगरलाई सामाजिक विकास मन्त्रालयबाट कृषि मन्त्रालयमा सरूवा गरिएको छ। गुमादेवी शर्मालाई मुख्यमन्त्री कार्यालयबाट आर्थिक मामिला मन्त्रालय र प्रभाकर घिमिरेलाई प्रदेश सभा सचिवालयबाट प्रेस रजिस्ट्रारको कार्यालयमा पठाइएको छ। नवराज पोखरेललाई मुख्यमन्त्री कार्यालयबाट प्रदेश लोकसेवा आयोग र निराजन शर्मालाई प्रेस रजिस्ट्रारबाट स्याङ्जाको एकीकृत कार्यालय सरूवा गरिएको छ। पुष्पराज पौडेललाई कृषि मन्त्रालयबाट मुख्यमन्त्री कार्यालयमा लगिएको छ। कवि तथा गीतकार लक्ष्मी प्रसाद मिश्रद्वारा रचित सुशीली विधामा आधारित कृष्ण भजनको भिडियो छायांकन काठमाण्डुको टोखा नगरपालिका स्थित मनोहरा तीर्थको भजन घरमा सम्पन्न भएको छ। नेपाली मौलिक साहित्यिक विधाका रूपमा विकास हुँदै गएको सुशीलीलाई संगीत र भिडियो मार्फत थप प्रवर्धन गर्ने उद्देश्यले उक्त कृष्ण भजनको भिडियो निर्माण गरिएको हो। साहित्य कला तथा संगीत क्षेत्रका स्रष्टा तथा व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न छायांकन कार्यक्रममा आधुनिक साहित्य परिषदका अध्यक्ष मुरली प्रसाद ढकाल, कर्मदास सृजना मंचका अध्यक्ष जगदीश पोखरेल, राष्ट्रिय सुशीली फाउण्डेशनका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, बुद्धभूमि नेपाल संस्थाकी अध्यक्ष लक्ष्मी बस्नेत, वरिष्ठ संगीतकार विष्णु गुरूङ, सुशीली फाउण्डेशनकी संरक्षक सल्लाहकार चन्द्रा न्यौपाने तथा उपाध्यक्ष सुशीला ढकाल अधिकारी लगायतको उपस्थिति थियो। कार्यक्रममा सानु शर्मा, सुरेश चन्द्र घिमिरे, पार्वती घिमिरे पौडेल, पार्वती रिमाल, सपना देवकोटा, मीरा आचार्य, सरस्वती अर्याल, ज्ञानेन्द्र पाठक लगायतका साहित्यकार तथा स्रष्टाहरूको पनि सहभागिता थियो। करिब 70 जना साहित्यकार, कलाकार तथा कलाप्रेमीको सहभागितामा सम्पन्न कार्यक्रमको छायांकन नील किरण टीभीका संचालक नीलनाथ आचार्यले गर्नुभएको हो भने निर्देशन दामोदर ढकाल दीपकले गर्नुभएको छ। सुन्दरबजार नगरपालिका सात पाउदी लमजुङ निवासी कवि लक्ष्मी प्रसाद मिश्र नेपाली सेनाबाट निवृत्त समाजसेवी मानवसेवी साहित्यकार तथा गीतकारका रूपमा साहित्य संगीत र सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँले साहित्यिक तथा सामाजिक क्षेत्रमा पुर्याउनु भएको योगदान बापत दर्जनौ सम्मान प्राप्त गर्नुभएको छ भने विभिन्न 4 पदकबाट समेत सम्मानित भइसक्नु भएको छ। मिश्र सर्वोदय सेवाश्रम धर्मनाथ धामका आजीवन सदस्य तथा प्रचार प्रसार संयोजकका रूपमा समेत आबद्ध हुनुहुन्छ। मिश्रका 7 कविता, गीत तथा भजनका कृति बजारमा आइसकेका छन्। उहाँले आफ्नै शब्द, संगीत र स्वरमा विभिन्न सिर्जना प्रस्तुत गर्दै आउनु भएको छ। उहाँको आगो शिव महिमा भजन समेत चर्चित छ। यसअघि नेपालमै पहिलो पटक चारु गीतका रूपमा समेत उहाँको सृजना रेकर्ड गरिएको बताइएको छ। हाल छायांकन गरिएको कृष्ण भजनमा मिश्रकै शब्द, संगीत तथा स्वर रहेको छ भने उहाँले लेख्नु भएको एक गीत आधुनिक गायक राजेश पायल राईले समेत स्वर दिनु भएको छ। आफ्नै सृजना संगीत र स्वरमा कृष्ण भजनलाई भिडियो मार्फत सार्वजनिक गर्ने उहाँको यो पहिलो प्रयास हो। सुशीलिन नेपाली मौलिक साहित्यिक विधाका रूपमा स्थापित हुँदै गएको अवस्थामा मिश्रको कृष्ण भजनको भिडियो निर्माणले नेपाली साहित्य संगीत संस्कृति तथा मौलिक सृजनाको संरक्षण र प्रवर्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ। छायांकन सम्पन्न भएको उक्त कृष्ण भजनको भिडियो केही दिनमा नै सुख शान्ति मीडियाको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप्र रेडियो चौतारीको फेसबुक पेजमा सुन्दै हुनुहुन्छ। बिहान 6:30 बजेको चौतारी खबर, अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
6: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98165852020, 98066662162 र 06651381। दिपा सुनचाँदी पसल, विश्व नगरपालिका 8, नारायण स्थान, लम्जुङ।
7: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
8: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
7: ए हो र, के पाइन्छ?
8: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
9: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
10: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
9: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्जुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 06652427, मोबाइल नम्बर 98465424 र 98467915।
11: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
12: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। दोर्जी गाउँपालिका चारपन्ती डाँडामा सञ्चालन गरिएको बेसार खेतीको प्रगति अनुगमन गरिएको छ। आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत अदुवा बेसार क्षेत्र विस्तार अनुदान सहयोग कार्यक्रम मार्फत दोर्जी साना किसान कृषि सहकारी संस्थाले पन्थी डाँडामा 15 रोपनी क्षेत्रफलमा लगाएको बेसार खेतीको प्रगति अनुगमन गरिएको हो। सहकारीले कपूर कोट हलेदो एक जातको बेसार लगाएको क्षेत्रमा सहकारी संचालक समिति र कृषि शाखाको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको जनाइएको छ। अनुगमनका क्रममा बेसार खेतीको वर्तमान अवस्था तथा कार्यक्रमको प्रगतिबारे अवलोकन गरिएको थियो। कार्यक्रम अन्तर्गत सहकारी मार्फत विकास गरिएको बेसार खेतीले स्थानीय स्तरमा व्यावसायिक कृषि उत्पादन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अनुगमनमा सहकारी संचालक समिति तथा कृषि शाखाका प्रतिनिधिहरूको सहभागिता थियो। लमजुङको भेसी शहर उदयपुर चिटी हुँदै बस्नेत गाउँसम्म नयाँ बस सेवा सञ्चालनमा आएको छ। गरिमा ट्राभल्सले सञ्चालनमा ल्याएको उक्त बस सेवाका संचालक गणेश भण्डारी रहनु भएको छ। नयाँ बस सेवाले यस रूटमा स्थानीयवासीको आवत जावतलाई सहज बनाउने अपेक्षा गरिएको छ। बस सेवा चितीबाट बिहान 9:30 बजे र बेसी शहरबाट दिउँसो 2:35 बजे छुट्ने व्यवस्था गरिएको छ। यससँगै दुबार बेसी शहर रूटमा दुबार कान्छा सवारीले पनि निरन्तर रूपमा यातायात सेवा दिँदै आएको छ। नयाँ बस सेवा थपिएसँगै चिती तथा बस्नेत गाउँ क्षेत्रका स्थानीयवासीलाई आवत जावतमा थप सहजता हुने अपेक्षा गरिएको छ। लमजुङको मध्य नेपाल नगरपालिका 10 साविक नेटा गाविस उडा नम्बर 1 हाँडीखोला वरदान क्षेत्रमा बसोबास गर्दै आउनुभएका ओम प्रकाश दुराको उपचारका लागि 81,005 रूपियाँ सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ। केही दिनदेखि अस्वस्थ भई पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालमा उपचाररत दुराको आर्थिक अवस्था कमजोर रहेकाले उपचारलाई निरन्तरता दिन सहयोग संकलन गरिएको हो। मध्य नेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डेको उपस्थितिमा चिकित्सक टोलीसँग उपचारबारे छलफल गर्दै संकलित रकम हस्तान्तरण गरिएको जनाइएको छ। सहयोग रकममा नगर प्रमुख पाण्डेबाट 25,000 रूपियाँ मध्य नेपाल नगरपालिका उडा नम्बर 10 का जनप्रतिनिधि तथा कर्मचारीबाट 19,000 रूपियाँ नेटा स्वास्थ्य चौकीबाट 6,005 रूपियाँ गणेश मालिका माबीबाट 13,000 रूपियाँ शारदा सदन आधारभूत विद्यालय हाँडीखोलाबाट 7,000 रूपियाँ जनप्रिय आधारभूत विद्यालय मणि चौताराबाट 3,000 रूपियाँ समाजसेवी आमा कप बीजमाया गुरूङबाट 2,000 रूपियाँ निर्माण व्यवसायी सुजन थापाबाट 5,000 र समाजसेवी शंकर विष्टबाट 1,000 रूपियाँ सहयोग प्राप्त भएको उल्लेख छ। दुराको थप उपचारका लागि सहयोग गर्न सबैमा अनुरोध गरिएको छ। सहयोग गर्ने संघ संस्था तथा व्यक्तिहरूप्रति धन्यवाद व्यक्त गर्दै आयोजकले मानवीय सेवा नै सबैभन्दा ठूलो सेवा भएको जनाएको छ। कार्यक्रममा हाँडीखोलाका समाजसेवी लालजङ दुरा, मेघबहादुर दुरा, इन्द्र दुरा, लज्जावती दुरा, दामोदर राणाभाट, सुजन थापा र दीपक घरती लगायतको उपस्थिति थियो। दुराको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ। लमजुङबाट 2082 सालको प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिनुभएका सन्तोष घिमिरे अहिले कृषि कर्ममा रमाउनु भएको छ। राजनीतिसँगै उत्पादनमुखी क्षेत्रमा सक्रिय हुने उद्देश्य सहित घिमिरेले लमजुङमा स्थानीय स्तरमा अत्यन्तै भिरो र सुगन्धित मानिने अकबरे खुर्सानीको व्यवसाय खेती शुरू गर्नु भएको हो। कृषिलाई आय आर्जन र आत्मनिर्भरताको महत्वपूर्ण आधारका रूपमा लिँदै घिमिरेले अकबरे खुर्सानी खेतीलाई व्यावसायिक रूपमा अघि बढ़ाउनु भएको छ। स्थानीय हावापानी तथा माटो अकबरे खुर्सानी उत्पादनका लागि उपयुक्त भएकाले यसको व्यावसायिक सम्भावना राम्रो रहेको उहाँको विश्वास छ। लमजुङमा उत्पादन हुने अकबरे खुर्सानी स्वाद, पिरोपन र सुगन्धका कारण उपभोक्ता माझ लोकप्रिय हुँदै आएको छ। यसको मागलाई ध्यानमा राख्दै व्यावसायिक उत्पादन विस्तार गर्न सके किसानले राम्रो आमदानी लिन सक्ने सम्भावना रहेको घिमिरे बताउनुहुन्छ। राजनीतिक गतिविधिसँगै कृषि क्षेत्रमा समेत सक्रिय घिमिरेको यो पहलले युवालाई कृषि तथा उद्यमशीलतातर्फ आकर्षित गर्न सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङका तत्कालीन जीसीएस सहित दुईजना विरूद्ध झुटा विवरण पेश गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर, कानूनी कार्यवाही अघि बढ़ाइयो। गण्डकी प्रदेशका 37 कर्मचारीको सरूवा र पदस्थापन, प्रशासन सेवाका उपसचिवहरूको पनि ठूलो संख्यामा जिम्मेवारी हेरफेर। कवि लक्ष्मी प्रसाद मिश्रको सुशीली विधामा आधारित कृष्ण भजनको भिडियो छायांकन सम्पन्न, अबको केही दिनमा नै सार्वजनिक गरिने। बेसी शहर उदयपुर चिती हुँदै बस्नेत गाउँसम्म नयाँ बस सेवा सञ्चालनमा आवत जावतलाई सहज बनाउने अपेक्षा। र दुर्दी चारपन्थी डाँडामा सञ्चालन गरिएको बेसार खेतीको प्रगति अनुगमन, कृषि उत्पादन विस्तारमा सहयोग पुग्ने अपेक्षा। अवस्थ यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: दाइ, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
2: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
1: अब के गर्नुहुन्छ त दाइ?
2: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यस्तो कुरा यादै भएन।
3: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
4: अहिले बिहानको 7 बज्यो।
5: शान्ति र विकासका लागि हाम्रो आवाज।
4: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
6: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
7: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
6: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
8: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
7: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
6: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
8: सम्पर्क नम्बर 98462 र 98403-1979।
6: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
8: नोट: सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौं।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
10: सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 98560-602900।
11: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौ।
12: बेसी सहरबाट 4 धाम तीर्थ यात्रा जाऊ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
9: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर प्लिमहल चोकबाट 4 धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
12: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
13: जाने स्थानहरू
12: बेसी सहरबाट पुनपुन, गया, काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
14: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
12: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8, सेरा प्रेम हल चौक, लमजुङ।
14: सम्पर्क फोन नम्बर 98461 28317, 98461 93152 र 98146 62 73।
13: भोटेडान का लागि सम्पर्क चित्रबहादुर कुवर, मोबाइल नम्बर 98461 21175।
15: जो

0: बुढी ए बुढी किन ल्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमल सुवर्णकार
1: सम्पर्क फोन नम्बर 9816585520 9806666162 र 0665231381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: माया हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
5: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
4: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
5: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
4: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
5: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गर गहना पाइन्छ साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका 7 कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 0665204335 0665204375 मोबाइल नम्बर 9856445

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
3: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्मेसी सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
2: ए हो र, के पाइन्छ?
3: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
4: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
5: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
4: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका आठ, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845444264 र 9847607915।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने?
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वाह, कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकचन्द गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665-20-903, मोबाइल नम्बर 98-461-80-025।
6: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जानु भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नु।

0: हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
2: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842949129 र 9841252091।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखिया हो दुखिया हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिनु।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
5: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो 94.91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लम्सुङ। प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउरीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: किन हाँस्या हो नि बुढा, तुलाई फर्किने गरी? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
7: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981।
8: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
9: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
8: नरिसाउन बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
9: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
10: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
11: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
9: सम्पर्क फोन नम्बर 9816685520, 9806661 र 0665231381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्सुङ।
12: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान। होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मसी भइ।
13: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
12: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
13: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
14: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 9845664093।
9: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्यारे?
15: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजानी गरी फर्किए पनि बहिनी
16: अब के गर्नुहुन्छ त दाई
15: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
16: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे यसको कुरा यादै भएन
17: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरानु लम्जो प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799
18: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठसेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9804039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका आठसेरा लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
3: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240435, 0665240475, मोबाइल नम्बर 9856045।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? एसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462739 र 98174540।
2: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्य बैंक 6940100100002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजे सम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565 45960। जीमेल gamgamilan23@gmail.com। चन्द्र बहादुर अधिकारी, प्रधान अध्यापक।
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाइल्स पथरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 6 47 र 9811 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यु जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेन्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 0665 20 227 मोबाइल नम्बर 9842 49 129 र 9841 52 091।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा चल्ला अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त म पनि त्यतै जाने भए।
7: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा दाना चल्ला अन्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
8: सम्पर्क मोबाइल नम्बर 9855 45 141 र 9863 52 615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
11: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
11: ए हो र, के पाइन्छ?
12: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स पलङ सोफा लो बेड दराज किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा बाल्टी टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
9: नोट कामाख्या फर्निचरमा दसैं तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चौक लमजुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 98465424 र 98467915।
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: त्यो धान थालेछन् बुढाले, देखाउनलाई होला नि, टोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बढाइमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
1: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, टिप आउने रोगको विशेष उपचार गरिन्छ।
0: पाल बराही डेन्टल केयर सेन्टर प्राली, बेची सहर नगरपालिका साथ, भीमसेन स्थान, लमजुङ, प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461 32004 र 98191 20981।
2: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
0: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98161 85520, 98066 66162 र 066521381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
1: बुढा, ए बुढा, एक पाली बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
0: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
0: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
0: सम्पर्क नम्बर 98462 18202 र 98403 19799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
0: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
2: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
3: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
3: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
4: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
0: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
3: सम्पर्क फोन नम्बर 98165825, 98066661 र 0665213181। दीपा सुनचादी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जानिस् भन्नु त।
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनसादी पसल जाने। सुनसादी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनसादी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
6: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
7: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
6: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
4: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
6: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
4: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
6: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झुङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।
8: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
8: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला, केही मेलोमेसै पाइन।
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
9: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
8: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
9: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
10: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
9: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर शहर लम्जो।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर्स न्युरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 न्युरीबार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
8: माया, हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है। कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 9855445735।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा

0: ओहो
1: ढेड सर
0: टाढैको साइत हो कि कसो हो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
0: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 0665220227 मोबाइल नम्बर 9842649129 र 9841252091
5: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
6: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 9840698911
7: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
8: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी
7: अब के गर्नुहुन्छ त दाई
8: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
7: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आएँ बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भएँ।
5: बुढा थोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
10: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौ।
10: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
10: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
10: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856060209।
11: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
12: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
11: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
12: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
11: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
12: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
11: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका 7, कृषि विकास बैंक नजिकै। प्रोपाइटर मदिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 9856045745।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
6: ओहो, हेर सर, टाढैको सायद हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
3: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665202727, मोबाइल नम्बर 98462949129 र 98461052091।
9: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
10: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
9: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
10: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: दाई पैसा त टन्नै कमाएर ल्याउने भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यहीबाट कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरामी लम्जो प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू: हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
4: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403 1989।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लम्सुङ।
5: नोट: सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
0: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
8: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98168852020, 98066662162 र 0665231381। दीपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लम्सुङ।
9: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
9: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
10: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारको पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
1: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टसहर लमजुङ।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा, सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
6: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0663520227, मोबाइल नम्बर 9842649149 र 9841652200।

0: Yeah, it gonna be.
1: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
2: यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
2: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 9846098911
3: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: तोरो दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्याओ दुख्याओ झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसी भइन।
1: बुवा चिन्ता नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु।
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो।
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093।
3: दाई पैसा त तन्नै कमाएर ल्याउने भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाई?
4: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका आठ सेरा ओरामे लम्जो प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 9856044501 र 9826173799।
5: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते फकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। वा कफी मात्रै कि खाना खाजा पनि छ। फकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोपाइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 0663520903 मोबाइल नम्बर 9841680025।
1: अहिले बिहानको 11 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: हजुर नमस्कार अनि स्वागत छ रेडियो चौतारी 91.4 MHz प्रस्तुति चौतारी डक प्राइमको पर्खाईमा रहनुभएको श्रोता मित्रहरू, आज भने म भक्कुसी उपस्थित भएको छु भने प्राविधिक कक्षाबाट साथ दिइरहनु भएको छ सीतारामले। आजबाट भने हामीले चौतारी कल टाइम शुरू गरिसकेका छौं। श्रोता मित्र पक्कै पनि हामीसँग कल सम्पर्कमा यति बेला भने कोही साथी आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो नमस्कार।
2: नमस्ते
1: हजुर। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: बेसी शहरबाट शिला भण्डारी
1: भन्नुभएको छ है? के छ शिलाजी खबर? अनि कार्यक्रम सुन्दै हुनुहुन्छ? हजुर, धेरै समय पछि आज कल टाइम आएको छ, कार्यक्रम सुनिरहनु भएको रहेछ, एकदमै खुसी लाग्यो शिलाजी हामीलाई चाहिँ।
2: धन्यवाद हजुर।
1: अनि के छ नयाँ नौलो खबर सुनाउनुहोस्। सबै ठिकठाक छ है? घाम लागिरहेछ है, एकदम रमाइलो भइरहेको छ। हुन्छ, कार्यक्रमको विषयमा हजुरलाई थाहा छ?
2: छैन नि।
1: छैन है, हुन्छ ठिकै छ। कार्यक्रमको विषयमा चाहिँ म बताइदिन्छु आज भने हजुरलाई मन पर्ने लोकगीत गाउन सक्नुहुन्छ है त? हजुर हुन्छ हुन्छ, हजुरलाई एकदमै मन पर्ने गीत गाउनु, जुन गीत गाउँदा पनि हुन्छ है। सुन्छ, सुरु गर्नु होला है अब चाहिँ।

0: సీతనేరా బసిదైన సమంతిలై పురుషమనేరా
1: यति नै गाउनुहुन्छ सुन्छ निकै मिठो सुमधुर आवाजमा एकदम मिठो गीत गाइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद एकैछिन पछि हामी एउटा गीत बजाउँछौ त्यो गीतलाई चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
0: मेरो फ्यामिलीलाई सम्झन चाहन्छु र मेरो सम्पूर्ण साथीहरू र यो रेडियो चौतारी सुन्दै गर्नुहुने सम्पूर्ण श्रोताहरूलाई सुनाउन चाहन्छु
1: सुन्छ कार्यक्रममा आइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद अहिलेलाई पनि छुटाउनुहोस् थ्याङ्क यू सो मच उहाँ हुनुहुन्थ्यो शीला भण्डारी हुनुहुन्थ्यो बेसी सहरबाट श्रोता मित्र हजुरहरूले पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ 0665211183 को बाटो भएर आउन सक्नुहुनेछ आज भने हामी चौतारी कल टाइमको समयमा छौ भने हामी बिहिबारे बसाइमा छौ बिहिबारे बसाइमा भने तपाईँले आफूलाई मनपर्ने लोकगीत गाउन सक्नुहुनेछ र कल टाइममा आएर हामीसँग जोडिन सक्नुहुनेछ अनि हाम्रो भने आज भने हरेक दिन चाहिँ हाम्रो यो कल टाइममा सम्पर्क गर्नुहुने साथीहरूले एकजना लक्की कलरलाई चाहिँ ग्रिनफिल्ड झोल ममाबाट एक प्लेट स्पेसल झोल ममा प्रदान गरिनेछ ग्रिनफिल्ड झोल ममाको बारेमा भन्नुपर्दा विशेष सहर 800 र ओह्रालो मसिक र सञ्चालनमा आउँदैछ अहिले निर्माण तथा डेकोरेसन हुँदैछ यसको प्रोप्राइटर हुनुहुन्छ रायनस आस्तारको तारको घाट निवासी अर्जुन राणा भाट उहाँको अनुसार ग्रिनफिल्ड झोल मम स्वास्थ्यकर र स्वादिलो हुनेछ अनि काठमाडौँकै प्रख्यात झोल ममकै स्वादमा पाउन सक्नुहुनेछ त्यस्तै गरी हरेक महिना चौतारी कल टाइममा कल गर्नुहुने कलरहरूले गोला प्रथाबाट छनौट गरी एकजना लक्की कलरलाई आकर्षक फोटो फ्रेमिङ गरी दिइनेछ यो फोटो र फ्रेम चाहिँ बुद्ध डिजिटल फोटो स्टुडियोबाट प्रदान गरिनेछ बुद्ध डिजिटल फोटो स्टुडियो रहेको छ विशेष सहर 8 जिंगे खोला माइक्रो काउन्टर नजिकै यहाँ फोटो तथा भिडियो सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ यसको प्रोप्राइटर हुनुहुन्छ प्रमोद अधिकारी श्रोता मित्र तपाईँहरू पक्कै पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ 0665211183 को बाटो भएर आउन सक्नुहुनेछ अहिलेलाई भने छोटो सांगीतिक कोसेली

हजुर, यो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। आज पनि हामी बिहिबारे बसाएमा छौँ। बिहिबारे बसाएमा भने तपाईँले आफूलाई मनपर्ने गाउँघरमा गुन्जिनी लोकभाका गीत गाएर आफ्नो साथी इष्टमित्रहरूलाई सम्झन सक्नुहुनेछ। त्यसका लागि भने 0665211183 बाटो भएर आउन सक्नुहुनेछ। श्रोताबिनहरू जहाँ रहनु स्वस्थ रहनु, व्यस्त रहनु, खुसी रहनु, सुखी रहनु पनि भन्न चाहन्छु। हाम्रो यो 14 तारिक कल टाइममा फोन गर्ने, हरेक दिन फोन गर्ने लक्की कलरलाई चाहिँ ग्रीन फिल्ड झोल ममाबाट एक प्लेट मोमो स्पेशल झोल मोमो प्रदान गरिनेछ। श्रोताबिनहरू पक्कै पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। लामो समयपछि कल टाइम शुरू भइसकेको छ। कति श्रोताबिनहरूलाई थाहा नहुन सक्छ, यसै कार्यक्रम मार्फत म जानकारी गराउन चाहन्छु। अब बाट भने हाम्रो यो कल टाइम 14 तारिक कल टाइम रेगुलर आउनेछ, सधैँ आउनेछ। श्रोताबिनहरू कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। 0665211183 बाटो भएर आउन सक्नुहुनेछ। त्यस्तै गरी हरेक दिन हरेक महिना 14 तारिक कल टाइममा कल गर्ने कलरहरूलाई गोला प्रथा गरेर छनौट गरी एकजना लक्की कलरलाई आकर्षक फोटो फ्रेमिङ गरी दिइनेछ। यो फोटो र फ्रेम सहित बुद्ध डिजिटल फोटो स्टुडियोबाट प्रदान गरिनेछ। बुद्ध डिजिटल फोटो स्टुडियो रहेको छ विशेष सहर 8 झिङ्गे खोला माइक्रो काउन्टर नजिकै। यहाँ फोटो तथा भिडियो सम्पूर्ण कामहरू गरिन्छ। यसको प्रोप्राइटर हुनुहुन्छ प्रमोद अधिकारी। श्रोताबिन कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ, हाम्रो कार्यक्रमलाई सुनिरहनु भएको छ भने पक्कै पनि कल टाइममा हामीलाई सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हजुरको गाउँघरमा गीत गुन्जिँदै गर्ने गीतहरू तपाईँहरूले गाएर सुनाउन सक्नुहुनेछ। आफ्नो इष्टमित्र आफन्तहरूलाई पक्कै पनि सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। 14 तारिक कल टाइममा भने हामी उपस्थित भइसकेका छौँ। पक्कै पनि सम्झेर 0665211183 बाटो भएर आउन सक्नुहुनेछ। हरेक दिन एकजना लक्की कलालाई हामीले झोल मोमोको व्यवस्था पनि गरेका छौँ। पक्कै पनि झोल मोमो पनि खान जानुपर्छ। श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। 0665211183 बाटो भएर आउन सक्नुहुनेछ। आज भने हामी बिहिबारे बसाएमा छौँ। बिहिबारे बसाएमा भने तपाईँलाई मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ। आफ्नो इष्टमित्र आफन्तहरूलाई सम्झन समर्पण गर्न पनि सक्नुहुनेछ। अहिलेलाई भने म छोटो गीत राख्न चाहन्छु।

0: हजुर पुनः नमस्कार छ यो सांगीतिक कोसिलीपछि श्रोताबिन कहाँ के गर्दै हुनुहुन्छ यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ भने आज भने हामी बिहिबारे बसाईमा छौ बिहिबारे बसाईमा भने तपाईँले मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुन्छ श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ यदि भन्दै थिए कोही साथी कल लाइनमा आइसक्नुभयो उहाँलाई स्वागत गर्न चाहन्छु हेलो नमस्कार
1: नमस्कार
0: हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ
1: बेसी
0: सहर आठबाट को हुनुहुन्छ दिपा थापा भन्नुभयो है के छ दिपाजी खबर सुनाउनुहोस्
1: एकदम ठिक छ
0: एकदम ठिकठाक छ घाम लागिरहेको छ एकदम रमाइलो भएको छ है
1: एकदम घाम लाग्छ छ गर्मी गर्मी छ है
0: गर्मी गर्मी छ फेन लाएर भित्र बसिरहनु भएको छ होला है
1: हजुर कस्तो ठ्याक्कै थाहा पाउनु भयो
0: अनि गर्मीमा फेन लाएर भित्र बस्ने हो नि त सुन्छ दिपाजी कार्यक्रम सुनिरहनु भएको छ
1: हजुर
0: एक कार्यक्रम सुन्दै हुनुहुन्छ है
1: हजुर
0: सुन्छ धेरै धेरै धन्यवाद कार्यक्रम सुनिरहनु भएको रहेछ धेरै समयपछि कल टाइम आएको थियो एकदम खुसी लाग्यो मलाई चाहिँ
1: एकदम राम्रो लाग्छ कि यो
0: कार्यक्रम सधैँ सुनिरहनुहुन्छ है
1: हजुर
0: सुन्छ अब चाहिँ रेगुलर आउँछ हाम्रो यस कार्यक्रम चाहिँ सधैँ सुन्नु होला हामीलाई सम्झिनु होला यस्तै माया गर्नु होला है सुन्छ कार्यक्रमको विषयमा त थाहा छ नि हजुरलाई सुन्छ कुन चाहिँ गीत गाउन चाहनुहुन्छ सुरु गर्नु होला है त
1: गीत त आउँदैन तर पनि मलाई चाहिँ यो कार्यक्रम सुन्न मन लागेर अनि त्यसपछि बोल्न मन लागेर हजुरलाई फोन गरेँ
0: एकदमै खुसी लाग्यो एकदमै खुसी लाग्यो हुन्छ ठिकै छ लमजुङ्गे हो लमजुङ्गेलाई गीतै गाउन आउँदैन भन्ने चाहिँ हुँदैन है छोटो भए पनि गुनगुनाउनु होला है त दिपाजी
1: हजुर
0: सुन्छ सुरु गर्नु होला है त
1: के गीत गाउने होला त गीत गाउने
0: होइन हुन्छ हजुरलाई जस्तो आउँछ जुन आउँछ सहज तरिकासँग त्यही गीत गाउनुहोस् न है मलाई चाहिँ हाम्रो दिपाजीको भोइस सुन्दै गीत गाउन आउँछ आउँछ जस्तो लागिसक्यो के
1: म चाहिँ पछि चाहिँ गीत गाउँछु अहिले चाहिँ केही सोचेकै छैन के गीतको बारेमा
0: ए हो र
1: हजुर
0: सुन्छ ठिकै छ हामीलाई सम्झनु भयो कल गर्नुभयो एकदमै खुसी लाग्यो सुन्छ पछि पछि आउँदा चाहिँ अब गीत गाउँदिन भन्न पाउनुहुन्न नि फेरि
1: होइन पछि त भन्दिनँ नि अब
0: ए हो आज पहिलो दिन भएर हो
1: हजुर
0: हुन्छ ठिकै छ गीत नगाए पनि हामी एकैछिन पछि एउटा गीत बजाउँछौ त्यो गीत मार्फत चाहिँ कसलाई सम्झन चाहनुहुन्छ
1: त्यो गीत मार्फत चाहिँ मेरा आफन्तहरू मेरा मम्मी बाबा भाइ मेरो दिदी बहिनीहरू है सबैलाई सम्झिन चाहन्छु
0: सुन्छ दिपाजी कल टाइममा कल गरिदिनु भयो धेरै खुसी लाग्यो सधैँ सम्झिनु होला कल गर्दै गर्नु होला हाम्रो कार्यक्रम सुन्दै गर्नु होला अहिलेलाई भनी छुट्छौ है
1: हस्
0: सुन्छ उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट दिपा हुनुहुन्थ्यो श्रोता मित्र हजुरहरू पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ 0066-5121183 को बाटो भएर आउन सक्नुहुनेछ पक्कै पनि आएर हामीसँग कल सम्पर्क गरेर आज भने हामी बिहिबारे बसाईमा छौ बिहिबारे बसाईमा भने तपाईँलाई मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ आफ्नो इष्टमित्र आफन्तहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ अहिलेलाई भने सांगीतिक कोसेली

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर

0: लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
0: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेसरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
0: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
0: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45 783, स्थान लुम्बिनी कम्प्युटर प्रेसहर लमजुङ।
3: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
4: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
3: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
4: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7।

0: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
1: अब के गर्नुहुन्छ त दाई?
0: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामे, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
3: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
4: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
3: ए हो र, के पाइन्छ?
4: घरायसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
5: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
2: नोट: कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
5: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
6: शान्ति र विकासका लागि हाम्रो आवाज
7: स्टुडियो फार फार अवे
6: रेडियो नेपाली चौतारी, रेडियो चौतारी, रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: हजुर, यो सांगीतिक कोसली र छोटो व्यापारिक विश्राम पछि पुनः स्वागत छ श्रोता मित्र। कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। 0665211183 बाटो भएर आउन सक्नुहुनेछ श्रोता मित्र। यदि फुर्सदको समयमा हुनुहुन्छ भने आउनुहोला, रमाइलो कुराकानी गर्नुहोला। हरेक दिन एकजना लक्की फोन कलरलाई ग्रीन फिल्ड झोल मोमोबाट एक प्लेट स्पेशल झोल मोमो प्रदान गरिनेछ। ग्रीन फिल्ड झोल मोमोको बारेमा भन्नुपर्दा बेसी सहर आठ ओह्रालोमा शीघ्र सञ्चालनमा आउँदैछ, अहिले निर्माण र डेकोरेशन हुँदैछ। यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्कार।
1: नमस्ते दिदी।

0: नमस्ते, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म लम्पुङदेखि, सहरदेखि पूजा तामाङ बोलेको।
0: पूजा तामाङ भन्नुभयो?
1: हजुर।
0: के छ पूजाजी खबर, सन्चै हुनुहुन्छ?
1: म ठिकै छु, एकदम सन्चै छु। अनि तपाईँलाई कस्तो छ?
0: हजुर, म पनि एकदमै ठिकठाक छु है, हजुरको मायाले गर्दाखेरि एकदमै ठिकठाक छु। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ पूजाजी?
1: हजुर, सुन्दैछु म।
0: सुनिरहनु भएको छ है? हुन्छ, ठिकै छ। आज भने हाम्रो लोकगीत गाउने दिन हो, कुन चाहिँ गीत गाउन चाहनुहुन्छ? सुरु गर्नु होला है त।
1: मलाई त्यस्तो गीत गाउन चाहिँ आउँदैन, तर तपाईँको यो कार्यक्रम चाहिँ एकदम मनपर्छ मलाई, त्यही भएर म सुनिरहेको
0: छु।
1: धेरै दिनसम्म कार्यक्रम चलेको थियो, किन होला है, म सुनिरहन्छु सधैँ।
0: ए, कार्यक्रम सुनिरहनुहुन्थ्यो है? हाम्रो यो प्राविधिक कारणले गर्दाखेरि चाहिँ हाम्रो यो कल टाइम गएको थिएन, अब भने रेगुलर जान्छ, कार्यक्रम सुन्दै गर्नु होला सधैँ है।
1: कुन समयमा सुरु हुन्छ?
0: हजुर, 11 बजेबाट 12 बजेसम्म सुरु हुन्छ है त।
1: ए हुन्छ,
0: सुन्छ पूजाजी, गीत गाउन सुरु गर्नु होला है।
1: दिदी, मलाई गीत गाउन त आउँदैन, तर तपाईँ गाइदिनु न त आज।
0: ए, मैले नै गाउनु पर्ने?
1: तपाईँले गाइदिनु एकदम।
0: आज त हजुरले गाउने दिन हो नि त, फेरि
1: गीत गाउन नि मलाई, तर कार्यक्रम सुन्न मनपर्छ।
0: ए, मैले गीत गाएको सुन्नु भएको छ हजुरले?
1: हजुर।
0: के गीत गाइदिउँ त हजुरको लागि भनेर?
1: एउटा जोडी गीत गाइदिनु न त।
0: हस्, हुन्छ, म सुरु गर्छु, सुन्नुहोस् है त।
1: हस्,

लाई गजूर, मंदिरा लाई गजूर, कापी लाई कलम, चुटपुटक लाई मला।

0: गजूर, मंदिरालाई गजूर, कापीलाई कलम, चुटपुटकलाई मलाम, मलाई मेराई हजूर, चुटपुटकलाई मलाम, मलाई मेराई हजूर। पूजाजी
1: हजुर, कति सरो कति राम्रो गीत गाउनु भएको।
0: हजुर, थ्याङ्क यू सो मच। हजुरले सम्झिनु भयो, कल टाइममा फोन गर्नुभयो, मलाई पनि गीत गाउन लाउनु भयो, धेरै खुसी लाग्यो। हुन्छ पूजाजी, एकैछिन पछि हामी एउटा गीत बजाउँछौ, कसलाई सम्झन चाहनुहुन्छ? एकैछिन पछि हामी एउटा गीत बजाउँछौ, हजुरले कसलाई सम्झन चाहनुहुन्छ? हाम्रो हजुरको इष्टमित्र आफन्तहरूलाई सम्झना समर्पण गर्नु होला है त। पूजाजी उहाँ हुनुहुन्थ्यो लमजुङ विशेष सहरबाट, पूजा आउनुभएको थियो उहाँ भने, अहिले हामीसँग छुटेर गइसक्नुभयो। श्रोता हामी त हजुरहरूले पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। 0665-1183 बाटो भएर आउन सक्नुहुन्छ। श्रोता हामी कहाँ के गर्दै हुनुहुन्छ आज भने, हामी बिहिबारे बसाएमा छौ, बिहिबारे बसाएमा भने तपाईँलाई मनपर्ने लोकगीत गाएर सुनाउन सक्नुहुनेछ, आफ्नो इष्टमित्र साथीहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। अहिलेलाई भने एउटा साङ्गीतिक खुसी।

हजुर, यो मिठो सुमधुर साङ्गीतिक प्रस्तुतिपछि पुनः स्वागत छ। श्रोता हामीसँग कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। 0664521183 को बाटो भएर आउन सक्नुहुनेछ। श्रोता मित्रहरू कहाँ हुनुभएको छ, जस्तो हुनुभएको छ, स्वास्थ्य रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, हाँसी रहनुहोस्, पक्कै पनि हामीलाई पनि सम्झिने गर्नुहोला। हामी पनि चौतारी कल टाइममा छौ, अहिले पनि चौतारी कल टाइममा भने हरेक दिन एकजना लक्की फोन कलरलाई ग्रीन फिल्ड झोल ममबाट एक प्लेट झोल मम प्रदान गरिनेछ। ग्रीन फिल्ड झोल ममको बारेमा भन्नुपर्दा विश्व सहर 800 र ओह्रालो शीघ्र सञ्चालनमा आउँदैछ, अहिले निर्माण तथा डेकोरेशन हुँदैछ। यसको प्रोप्राइटर हुनुहुन्छ राइनस 8 तारकुघाट निवासी अर्जुन राणाघाट हुनुहुन्छ। उहाँको अनुसार ग्रीन फिल्ड झोल मम स्वास्थ्यकार र स्वादिलो हुनेछ। काठमाडौँकै प्रख्यात झोल ममको स्वादमा पाउन सक्नुहुनेछ। पक्कै पनि श्रोता मित्र 0664521183 को बाटो भएर आउन सक्नुहुनेछ। त्यस्तै गरेर हरेक महिना चौतारी कल टाइममा कल गर्नुहुने कलरहरूलाई गोला प्रथाबाट छनौट गरी एकजना लक्की कलरलाई आकर्षक फोटो फ्रेमिङ गरी दिइनेछ। यो फोटो र फ्रेम चाहिँ बुद्ध डिजिटल फोटो स्टुडियोबाट प्रदान गरिनेछ। बुद्ध डिजिटल फोटो स्टुडियो रहेको छ विश्व सहर 8 झिङ्गे खोला माइक्रो काउन्टर नजिकै। यहाँ फोटो तथा भिडियो सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ। यसको प्रोप्राइटर हुनुहुन्छ, प्रमोद अधिकारी हुनुहुन्छ। पक्कै पनि तपाईँहरूलाई यदि राम्रो फोटो भिडियोहरू बनाउनु पर्नेछ भने जान सक्नुहुनेछ बुद्ध डिजिटल फोटो स्टुडियोमा गएर फोटो निकाल्न सक्नुहुनेछ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। 0664521183 को बाटो भएर आउन सक्नुहुनेछ। आज भने हामी बिहिबार व्यवसायमा छौ। बिहिबार व्यवसायमा भने तपाईँले आफ्नो गाउँ गाउँमा गुन्जिरहने लोक भाका गाएर सुनाउन सक्नुहुनेछ। आफ्नो साथी इष्टमित्र आफन्तहरूलाई सम्झना समर्पण पनि गर्न सक्नुहुनेछ। यति बेला भने साङ्गीतिक कोसेली

0: हजुर, छोटो साङ्गीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्र। कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग सम्पर्क गरेर जोडिन चाहनुहुन्छ। यदि भन्दै थिए कोही साथी कलाइनमा आइसक्नु भयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्कार।
1: हेलो, नमस्कार। नमस्कार आराम भइसिन्छ?
0: हजुर, एकदमै ठिक ठाक छ। के छ हजुरको खबर? कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: हजुर, म लमजुङदेखि नै बोलिरहेको छु। नबिर्सा
0: नबिर्सा भन्नुभयो है? ए, नामै नबिर्सा,
1: नामै नबिर्स, कामै नबिर्स।
0: ए हुन्छ, ठिकै छ। नामै नबिर्स, कामै नबिर्स, लमजुङबाट भन्नुहुन्छ है?
1: हजुर, लमजुङ राइनसबाट।
0: ए, लमजुङ राइनसबाट हुनुहुन्छ?
1: हजुर।
0: अनि के छ राइनसतिरको खबर सुनाउनु?
1: अब राइनसतिर चाहिँ अलिकति बादरको बढी बिगबिगी छ।
0: हजुर,
1: यति बेला चाहिँ अनि थोरै पानी परेको अवस्था छैन, थोरै गर्मी छ, तर राइनसकोटको वातावरण चाहिँ एकदमै शीतल,
0: एकदमै रमाइलो छ है।
1: हजुर,
0: हुन्छ, ठिकै छ। नबिर्साजी, कार्यक्रम सुनिरहनु भएको छ?
1: कार्यक्रम सुनिरहेको छु।
0: कार्यक्रम सुनिरहनु भएको छ है? भनेपछि विषयवस्तुको विषयमा चाहिँ मैले भन्नु पर्दैन
1: होइन? तपाईँले भनिदिनु भयो, अझै पनि राम्रो हुन्छ होइन? अब मैले सुनेको छु, भर्खरै रेडियो खोल्ने मान्छेहरूलाई त फेरि नसुनेको अवस्था
0: पनि। हजुर हजुर हजुर, पक्कै पनि एकदमै ठिक भन्नुभयो। आज भने हामी बिहिबारे बसाइमा छौँ, बिहिबारे बसाइमा भने तपाईँलाई मन पर्ने तपाईँले आफ्नै आवाजमा लोकगीत गाएर सुनाउन सक्नुहुनेछ।
1: आज चाहिँ लोकगीत?
0: हजुर,
1: लोकदोरी अथवा लोकगीत? मलाई त दोरी पनि मन पर्थ्यो होइन?
0: ए हुन्छ, दोरी पनि मन पर्छ है? हुन्छ, ठिकै छ। हजुरलाई दोहोरी पनि मन पर्छ, एकल गीत पनि गाउनुहुन्छ, लोक दोहोरी गीत हजुरले गाउनु होला, सुरु गर्नु होला है त?
1: के मेरो आमाले गाएनी हुन्छ? हाम्रो यहाँ मेरी आमा चाहिँ यहाँ हुनुहुन्छ, लोकगीत गाउनुहुन्छ, म आमालाई एकचोटि सोध्छु ल।
0: ए हस् हुन्छ,
1: गाउनुहुन्छ, गाउन जान्नुहुन्छ? कुन भएको जान्नुहुन्छ? हाम्रो आमा भर्खर झन्डै अब 65-70 वर्षको आमा हुनुहुन्छ।
0: हजुर,
1: उहाँले चाहिँ म गाउँछु भनेर एकदम खुसी भइरहनु भएको छ
0: कि। आमालाई सम्मान छ है, एकदमै सम्मान छ आमालाई। यस्तो उमेरमा पनि एकदमै गाउन रुचाउनु हुँदो रहेछ, एकदमै खुसी लाग्यो मलाई चाहिँ।
1: कुन कुन कुन आवाज गाउनु हुँदो रहेछ? म आमालाई दिएँ है।
0: हुन्छ हुन्छ, हेलो, नमस्कार आमा। मैले पनि आमा नै भने ल,
2: मैले छोरी नै भने।
0: हजुर, नमस्कार, सन्चै हुनुहुन्छ नि?
2: हजुर नानी,
0: हुन्छ। एकदमै खुसी लाग्यो हजुरसँग बोल्न पाइयो, कार्यक्रममा सहभागी हुनुभयो है। आज भने हामी बिहिबारे बसाइमा छौँ आमा। हजुरको नाम चाहिँ के पर्यो भन्नुहोस् त?
2: विष्णुमाया पाण्डे।
0: विष्णुमाया भन्नुभयो है?
2: पाण्डे,
0: विष्णुमाया पाण्डे। हुन्छ आमा, अब चाहिँ गीत सुरु गर्नु होला है।
2: त्यसो नानी,

0: यति नै गाउनुहुन्छ। हजुर सर, हजुरलाई धेरै धेरै सम्मान छ, एकदमै खुसी लाग्यो गीत गाउन आउनुभयो हिम्मतका साथ है। हजुरको यो आठ वर्षलाई चाहिँ एकदमै सम्मान गर्छु है म चाहिँ।
1: गाउँदै हुनुहुन्थ्यो अलिकति, उहाँलाई चाहिँ हाँसो पनि लाग्यो, सायद लाज पनि लाग्यो।
0: होइन हुन्छ, ठिकै छ, सुरुको बेला भएर उहाँलाई त्यस्तो लागेको हुन सक्छ, फेरि पनि आउँदै गर्नु होला, गीत गाउँदै गर्नु होला। नबिस्ता जी हजुरले पनि गाउनुहुन्छ।
1: मेरो आवाज सुन्न मन लाग्छ र
0: हजुर सुन्छ। हामीलाई समयले पनि नेटो काट्न लागिसकेको छ, छोटो मिठो गाउनु होला अनि त्यसपछि चाहिँ हामी छुट्टिनु पर्छ है त।
1: छोटो मिठो एउटा भाका मात्रै छोडे हजुरलाई
0: सुन्छ, सुरु गर्नुहोस्।

0: मैले सर्टकटमै छोडे है त अब
1: यति नै गाउनुहुन्छ
0: हजुर यति नै गाएँ
1: सुन्छ हाम्रो यो कार्यक्रममा फोन सम्पर्क गर्नुभयो जोडिनु भयो एकदमै खुसी लाग्यो पक्कै पनि अब रेडियो चौतारीमा जोडिसक्नु भएको छ हजुरको जोडी चौतारी चाहिँ छिट्टै मिल्नेछ है त
0: पक्कै पनि हजुरहरूको आशीर्वाद लाओस् है
1: हुन्छ नबिर्सजी अहिलेलाई चाहिँ छुटौँ
0: हस् धन्यवाद
1: हुन्छ नमस्कार उहाँ हुनुहुन्थ्यो नबिर्सजी हुनुहुन्थ्यो राइनसदेखि सँगसँगै उहाँको आमा हुनुहुन्थ्यो विष्णु माया पाण्डे हुनुहुन्थ्यो उहाँले पनि निकै मिठो गीत गाएर गइसक्नु भएको छ अब भने हामीलाई समयले नेटवर्क काटिसकेको छ श्रोता मित्रहरू पक्कै पनि भोलिको बसाईमा पनि यसरी नै फोन गरेर माया गरेर कल सम्पर्कमा जोडिनु होला भन्न चाहन्छु अहिलेलाई भने कार्यक्रममा म भगवती र प्राविधिक कक्षाबाट साथी हुने सीतारामलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै म भगवती पनि बिदा हुन चाहन्छु नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चो, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98 40067 787।
4: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
5: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
4: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
5: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
4: ल त, म पनि त्यतै जाने भए।
6: बुढा थोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लम्सुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
7: सम्पर्क मोबाइल नम्बर 98560 45141 र 98 63 52 615।
8: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
9: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
2: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
1: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
2: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
1: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
10: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98 165 85 520, 98 066 66 162 र 066 521 381। दिपा सुनचाँदी पसल, बिस्तहर नगरपालिका 8, नारायण स्थान, लम्सुङ।
11: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
12: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
11: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
12: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
11: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने? म
12: तिमी पनि साह्रै लाठी छौ, गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
11: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
12: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
13: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा, लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
14: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565 7383, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जो।
15: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
16: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
15: ए हो र,
16: के पाइन्छ? घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
17: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
18: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
17: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्जुङ। प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
19: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
20: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
19: अब जापान ट्राई होइन स्योर गरौं।
20: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
19: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
20: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
19: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
20: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
21: दाई, पैसा त तन्नै कमाएर ल्याउने भयो क्या रे?
22: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
21: अब के गर्नुहुन्छ त दाई?
22: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
21: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
18: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ। प्रोप्राइटर शरद बराल। सम्पर्क नम्बर 98560454401 र 98261737799।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
0: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
0: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
0: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665 2035, 0665 2475, मोबाइल नम्बर 9856।

0: अर्जुन
1: यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98-461-80-025।
4: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
5: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
4: ए हो र, के पाइन्छ?
5: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
3: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू, बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
6: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
3: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 066-520-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-915।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
0: यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
0: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिल खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सक्सियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भएँ।
5: बुढा थोकी ब्रदर्स सप्लायर सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरीबार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9556045141 र 9863252615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
9: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
11: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
9: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9846018202 र 9840319799।
9: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमजुङ।
2: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
12: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
13: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
12: अब जापान ट्राई होइन स्योर गरौं।
13: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
12: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
13: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
12: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
13: सम्पर्क नम्बर 0665902999, मोबाइल नम्बर 9856602999।

0: বাবু,
1: এ বাবু, ঝটে উঠ তো, ছিটো উঠ না, আপনি বিহে বিষে জস্তো ছ, বুহারিকো লাগি গহনা কিনে জানু পরি না, উঠ তো ছিটো।
2: ও তো এ আমা, বরু কা কানি, বন্ধু তো।
1: পহিলা মুখ ধুনে, অনি এই আমরাই বেশি শহরকো ভিনসুর স্থান চোকমা ছ নি, জয়লক্ষ্মী সুনচাঁদি পসল জানে। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
6: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
5: ए हो र, के पाइन्छ?
6: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी शहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
8: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 066-520-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-915।
1: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
2: ल बुढी, त्यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी शहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विश्वसहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।
9: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
0: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
9: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
0: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
9: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
0: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
9: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
0: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
10: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
11: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर प्रेसहर लमजुङ।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा पेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौँ। यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालौँ, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
5: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई। सम्पर्क मोबाइल नम्बर 98465064093।
6: किन हाँस्या नि बुढा, तुलै फर्किने गरी। तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि ताल बराईमै राख्नु भएको के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
4: ताल बराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
6: ताल बराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461032004 र 98191920981।
7: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि, के भयो मेरो बुढीलाई? आज
8: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
7: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
8: चिन्तै नगर्नुहोस् न बुढा, विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
9: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
10: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
8: सम्पर्क फोन नम्बर 98165085020, 98066661062 र 0665213081। दीपा सुन्चादी पसल, विश्व नगरपालिका 8, नारायण स्थान, लमजुङ।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाई निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भए।

0: स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
1: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
0: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
1: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9847 98 911।
2: दाई, पैसा त डम्मै कमाएर ल्याउने।

0: उज्जवल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स देशी सहर नगरपालिका 8 सेरा ओरामे लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560445401 र 98261737799।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमसुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
7: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
7: सम्पर्क नम्बर 9842618202 र 9804039799।
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमसुङ।
7: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
8: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665240735, 0665240475, मोबाइल नम्बर 9856745।

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
5: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
4: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
4: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
0: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसी भइन।
6: बुवा, चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
0: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
6: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका 8 सेरा।
3: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
7: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
8: ल आए बहिनी, किन होला?
7: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
8: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ्गे खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाऊ, म पनि जस्ता बाटो ल्याउनु छ।
7: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
9: प्रोपाइटर अमृत श्रेष्ठ बेचीसहर नगरपालिका 8 झेङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560046257 र 98400067787।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई?
1: चाडबाड पनि नजिक आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
0: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
1: चिन्तै नगर्नुहोस् न बुढा, बिच सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
3: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
1: सम्पर्क फोन नम्बर 98165852, 98066661, र 06651381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
5: सम्पर्क नम्बर 06659299, मोबाइल नम्बर 98560602।
6: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
7: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
6: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
7: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
6: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
7: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
5: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
7: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
8: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
9: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
10: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा, सम्पर्क फोन नम्बर 06652903, मोबाइल नम्बर 98461080025।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
1: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842949129 र 9841520091।
4: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
5: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
4: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
5: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
6: दाई, पैसा त तन्नै कमाएर ल्याउने भयो क्या रे?
7: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
6: अब के गर्नुहुन्छ त दाई?
7: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
6: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
1: किन हाँस्यौ नि बुढा? तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि। तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराईमै राख्नु भयो के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
3: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा, रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिसाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
1: तालबाराही डेन्टल केयर सेन्टर प्राली, बेसी सहर नगरपालिका 7, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891120981।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडीबार लम्सुङ, प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
7: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
6: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ सेरामा

0: 5902900 मोबाइल नम्बर 9856602900
1: छोरा चाड पर्व आउँदैछ घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने
2: बुबा बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ सबै सामान एउटै ठाउँमा पाइन्छ
1: ए हो र के पाइन्छ
2: घर एसी तथा अफिसियल फर्निचर किचन सामग्री फर्निसिङ प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ चाड पर्व र शुभ विवाहको अवसरमा

0: सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
1: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845642664 र 9847609015।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिक आइसक्यो गर गहना किनि दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनि दिएको होइन
0: नरिसाउन बुढी गर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165 85 020 98066 66 162 र 066 521 381 दिपा सुनचाँदी पसल विश्वह नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: हार्दिक निमन्त्रणा लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य सृष्टा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ मिति 2083 भाद्र 7 गते आइतबार स्थान लक्ष्मी नारायण पुस्तकालय समय दिनको 10:45 कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू अध्यक्ष कमला तनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लम्जुङ
5: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
6: हो त है आमा बरु कहाँ जाने भन्नु त
5: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भिन्सुन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
7: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066 520 209 र मोबाइल नम्बर 98460 58 565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
1: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
6: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरप डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
1: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
7: हजुर विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक डसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
1: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक डसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
7: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462739 र 98171540।
8: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
9: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
8: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
9: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
8: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
9: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
8: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
9: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
10: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
9: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98562 45 783, स्थान लुम्बिनी कम्प्युटर विश्वहर, लमजुङ।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: अर्जुन
1: यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि?
0: बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 9841808025।

0: ओहो
1: हेर सर,
0: टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
0: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49-129 र 98-461-5091।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
7: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाई?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यहीँ लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98-560-4541 र 98-261-7377-99।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दर्शना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दर्शना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा, स्कुल रोड, चितवन र भरतपुर महानगरपालिका 12 मालपोत, कस्तुरी टोल, चितवन।
3: ओहो, हेड सर, टाढैको सायद हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665220227, मोबाइल नम्बर 9842649129 र 9841252091।
3: किन हाँस्या हो नि बुढा, तुलै फर्किने गरी?
7: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसेका।
3: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: ताल बाराही रानी डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
7: तालबराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811209081।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला तुम्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806066162 र 0665231381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देश,
7: लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा

0: 99 200 मोबाइल नम्बर 99 560 60 200।
1: बाबु ए बाबु झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98-460-58-565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहास अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
4: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
3: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
4: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
3: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
4: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
3: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
4: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
5: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9855745783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ।
6: हार्दिक निमन्त्रणा, लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य, सृष्टा, साहित्यकार, कवि, बुद्धिजीवी, शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार, स्थान लक्ष्मी नारायण पुस्तकालय, समय दिनको 10:45। कार्यक्रमहरू, प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला तनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ।
7: अहिले साँझको 6 बज्यो।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
9: Where do we begin? With international news you can trust, BBC News.
10: Journeys into the heart of global events.
9: And voices from around the globe.
11: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
9: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
12: Nepal Darpan Shuru Garau, Mukhya Mukhya Khabar Ka Shirshak Harubata. सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी।
13: बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, साउन पछि मात्रै 1 खर्ब राजस्व संकलन, विदेशी सहायता घटिरहेकाले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई।
12: स्वास्थ्य बीमामा नयाँ आपतता र नवीकरण अनलाइन गर्न सकिने, सेवा प्रवाहसँगै बीमामा हुने दुरूपयोग रोकिने बोर्डको अपेक्षा।
14: घरमै बसेर अनलाइन मार्फत चाहिँ आफ्नो स्वास्थ्य बिमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ। दुरूपयोगका विषयहरू त्यस्ता सम्बन्धकामा यसले कन्ट्रोल गर्न सकिने हामीले बुझेका छौँ र त्यसलाई अगाडि लग्न खोजेका छौँ।
13: युरोपमा परेको खडेरीका कारण ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो। 700 किलो तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल।
12: र चौथो संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
15: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
18: फोन 056-494-333, 493-555।
19: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटर को बानी लाग्छ।
20: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
21: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
20: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
21: बीएससी एडी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
20: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
21: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
13: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठक निकै पेचिलो बनेको छ। भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई उपस्थित बैठकमा सांसदहरूले आयोगको निष्पक्षता, मर्यादा र स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएका छन्। बैठकमा सांसदहरूले साना कर्मचारी र टुक्रिए भ्रष्टाचारमा तदारुकता देखाउने अख्तियार ठूला राजनीतिक काण्ड र नीतिगत निर्णयहरूमा किन पछि हट्छ भन्दै चासो व्यक्त गरे। विशेष गरी राहदानी, पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा अघि बढ़ाउन दबाव दिने नियतले आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्रीको सचिवालयमा घण्टौं राखिएको भन्ने संचार माध्यमका समाचारप्रति सांसदहरूले आक्रोश भएका थिए। संवैधानिक निकाय कार्यकारीको इशारामा चल्न नहुने र कार्यपालिकाको शाखा जस्तो बन्न नहुने उनीहरूको भनाई थियो। जवाफमा प्रमुख आयुक्त राईले आफूहरूमाथि कुनै अनुचित दबाव नपरेको दावी गर्नुभयो। राहदानी प्रकरणमा मुद्दा लैजानु अघि प्रधानमन्त्रीसँग नियम अनुसार नै छलफल भएको बताउँदै उहाँले आयोगले कुनै कैफियत बिना प्रमाणका आधारमा मात्रै अभियोग पत्र दर्ता गरेको स्पष्ट पार्नुभयो। साथै जीवित रहेका पूर्व प्रधानमन्त्रीहरू विरूद्ध परेका उजुरीमाथि पनि आयोगले अनुसन्धान जारी रहेको उहाँको भनाई छ। सांसदहरूले भने राजनीतिक प्रभाव र दबाव भन्दा माथि उठेर काम नगरी संवैधानिक निकायहरूप्रति नागरिकको विश्वास गुम्ने भन्दै अख्तियारलाई गम्भीर र निष्पक्ष भन्न आग्रह गरेका छन्।
12: बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। उहाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा 186 दुई बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्दै आज शपथ ग्रहण गराउनुभयो। उहाँले एमाले नेकपा र राष्ट्रिय

0: नेताहरूको बैठकले अदालत जाने निर्णय गरेको संस्थापन इतर समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिनुभयो। अदालतमा पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दा पुनः सुनवाई हुने भएपछि महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नहुने इतर समूहको भनाई छ। तर नेपाली कांग्रेसले महाधिवेशन प्रक्रिया अघि बढ़ाइसकेको छ। कांग्रेसले असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्ने पूर्व निर्णयलाई यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत मात्र पर्याप्त नहुने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले संविधान संशोधनको कानूनी र संवैधानिक प्रक्रियाका जटिलतातर्फ ध्यान आकर्षण गराउनु भएको हो। लामिछानेले राप्रपा लगायत दलहरूले संविधान संशोधनका लागि आवश्यक संख्या पुर्याउन सरकारलाई सहयोग गर्ने भने पनि संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई संख्या मात्र अन्तिम आधार नभएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले संविधान संशोधन जस्तो संवेदनशील विषयमा भावना भन्दा पनि कानूनी र संवैधानिक प्रक्रियालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकार बजेट कार्यान्वयन र अर्थतन्त्रको संरचनागत सुधारमा सक्रियताका साथ लागि परेको दावी गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री वाग्लेले लगानी मैत्री वातावरण बनाउन ऐन परिमार्जन र असान्दर्भिक ऐन खारेजीको प्रक्रिया शुरू भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार यसै वर्ष 27 ऐन पारित गर्ने र 15 असान्दर्भिक ऐन खारेज गर्ने सरकारको लक्ष्य छ। डिजिटल अर्थतन्त्रलाई प्रवर्धन गर्न पियर टू पियर लेण्डिङलाई कानूनी मान्यता दिने र पूर्वाधारमा नीति वित्त परिचालनका लागि अल्टरनेटिभ डेभलपमेन्ट फाइनान्स ऐन कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो। बजेटका 421 कार्ययोजना प्रभावकारी रूपमा अघि बढ़ाउन प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता भइसकेको छ। यसैबीच चालू आर्थिक वर्ष शुरू भए यता 1 खर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। गएको वर्ष 12 खर्ब 49 अर्ब राजस्व संकलन भएकामा यस वर्ष 15 खर्ब 80 अर्ब रूपियाँको महत्वाकांक्षी लक्ष्य राखिएको ले करको दायरा विस्तार र चुहावट नियन्त्रणमा जोड़ दिएको अर्थमन्त्रीले बताउनुभयो। यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक अनुदान र सहुलियतपूर्ण ऋण घट्दै गएकाले वैकल्पिक रूपमा निजी पूँजी परिचालन गर्नुपर्ने अवस्था आएको पनि बताउनुभयो। यसैबीच सार्वजनिक लेखा समितिले वैदेशिक विकास सहायता राष्ट्रिय प्राथमिकता बजेट प्रणाली र सरकारी कोष मार्फत परिचालन हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय आवश्यकता र प्राथमिकता र स्वीकृत योजना तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक सहायता मात्र स्वीकार परिचालन गर्नुपर्ने समितिको निर्देशन छ।
1: नवलपरासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराइरहेका 2.5 वर्षे बालक आज वन क्षेत्रमा फेला परेका छन्। गैंडाकोट नगरपालिका वडा नम्बर 14 भगराबाट हराएका बालक शिवान तामाङ तेस्रो दिन जंगलमा फेला परेका हुन्। बालक हराएपछि परिवार स्थानीय बासिन्दा र सुरक्षाकर्मीले खोजी गर्दा 3 दिनपछि घरबाट झण्डै 4 किलोमिटर टाढा रोइरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। झण्डै 50 घण्टाको निरन्तर खोजीपछि बालक रुँदै गरेको अवस्थामा भेटिएका हुन्। उद्धार गरिएका बालकको अनुहारमा चोट लागेको छ। रोजगारीको क्रममा आमा बुवा भारतमा रहेकोले बालक मामा घरमा हजुरआमासँग बस्दै आएका थिए। अस्ति मंगलबार बिहान 7 बजेतिर हजुरआमा जंगलतर्फ च्याउ टिप्न गएको समयमा बालक हराएका थिए। बालक पनि हजुरआमालाई पछ्याउँदै वनतर्फ गएको छिमेकीले देखेको बताएपछि वन क्षेत्रमा खोजी गरेकोमा आज बिहान 10 बजेतिर भेटिएका हुन्। आवश्यक प्रक्रिया पूरा गरी बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरणका लागि शुरू गरेको अनलाइन प्रणाली बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा।
3: भदौदेखि हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा। एनबीएल अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5

0: प्रतिशत ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्ष सम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न, पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी, विदेशी सहायता घटिरहेकाले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई, नवलप्रासी बर्दघाट सुस्ता पूर्वमा अस्ति मंगलबारदेखि हराएका 2.5 वर्षीय बालक आज वन क्षेत्रमा सकुशल फेला लगायतका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नयाँ आबद्धता, बीमा लेख नवीकरण तथा बीमितको विवरण अध्यावधिक गर्ने काम अब अनलाइनबाटै भइरहेको छ। स्वास्थ्य बीमा बोर्डले गएको साउन 29 गतेदेखि ई पोर्टल मार्फत स्वास्थ्य बीमा सम्बन्धी विभिन्न सेवा लिन सकिने व्यवस्था लागू गरेको हो। नयाँ आबद्धता र नवीकरणसँगै प्रिमियम रकम, ई सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिनेछ। यसै विषयमा साथी हृदय रिमालले स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी एवं जनस्वास्थ्य अधिकृत विकेस मल्ल कुराकानी गर्नु भएको छ।
6: 2083-2024 यो जुन कार्यक्रम छ यसलाई सम्पूर्ण रूपमा हामीले अनलाइन मार्फतै सञ्चालन गर्ने भनेर हामी अगाडि बढाएका छौँ। त्यो भन्नुको अर्थ के हो भने शुरूआत दर्ता पनि स्वयं व्यक्तिले घरमै बसेर आफैले अनलाइन मार्फत आबद्ध गर्न सक्ने र त्यो सँगसँगै त्यहाँ केवाईसी अपडेट गर्नुपर्ने हुन्छ, फ्यामिलीको विवरणहरू अपडेट गर्नुपर्ने हुन्छ, होइन, नवीकरण पनि अनलाइन मार्फत गर्न सक्ने, त्यो सबै प्रक्रियाहरूलाई चाहिँ हामीले घरमै बसेर अनलाइन मार्फत चाहिँ व्यक्ति स्वयंले अथवा परिवारको सदस्यले आफ्नो को सम्पूर्ण विवरण हालेर चाहिँ आफ्नो स्वास्थ्य बीमा फारम भर्ने प्रक्रिया हामीले शुरूआत गरेका छौँ।
7: भनेपछि नेपालको जुनसुकै कुनामा बसेको व्यक्तिले पनि आफ्नो जुनसुकै ठाउँको लागि पनि त्यो गर्न सक्यो।
6: नेपालको जुनसुकै क्षेत्र, नेपाल मात्रै त्यही भएन, विदेशमा रहेका नेपाली नागरिकले समेत आफ्नो नेपालमा रहेका, आफ्नो सहित नेपालमा रहेका आफ्ना घर परिवार, आफ्नो सदस्यहरूलाई चाहिँ यो स्वास्थ्य बीमा कार्यक्रममा सजिलै अनलाइन मार्फत आबद्ध गर्न सक्ने प्रक्रिया र यो हुँदै गर्दाखेरि हामीले यो प्रक्रियालाई एनआईडीसँग, राष्ट्रिय परिचय पत्र जुन छ नेपाल सरकारको, त्यो परिचय पत्रसँग भएका तथ्याङ्कहरूसँग हामीले यो अन्तराबद्धता गरेर सक्दो कम फारममा पनि सक्दो कम भर्ने गरी अधिकांश विवरण चाहिँ एनआईडी मार्फत नै आउँछ। त्यो हिसाबले चाहिँ व्यक्तिले आफूले सक्दो कम भर्ने गरी सम्पूर्ण विवरण एनआईडीबाट नै यो इन्टरलिङ्क गरिएको छ। अनलाइन माध्यमका खास गरी खल्ती सेवा कनेक्ट आईपीएसबाट चाहिँ आफ्नो प्रिमियम तिरेर यो कार्यक्रममा आबद्ध सक्ने कुरा र त्यसै गरी चाहिँ फेरि नवीकरण पनि गर्ने प्रक्रिया हामीले चाहिँ सुरुवात गरी अगाडि बढेको छ। केही औषधिहरूको हकमा चाहिँ स्वास्थ्य बिमा बोर्डले आफ्नो सुविधा थाइले प्रत्येक वर्ष अथवा 2-3 वर्षको अवधिमा संशोधन गर्ने गरेको छ। त्यसै अन्तर्गत केही औषधिहरू प्रयोगमा नआउने औषधिहरू, आधारभूत स्वास्थ्य सेवासँग डुप्लिकेसन भएका औषधिहरू र सेवाहरू चाहिँ अहिले स्वास्थ्य बिमा बोर्डले हाम्रो सुविधा थैलीबाट हटाएको छ।
7: आर्थिक व्यवस्थापन अथवा आर्थिक अभावले गर्दा बेला बेला कार्यक्रम नै अलिकति आलोचित बन्ने गर्यो, सरकारी कमी कमजोरी अथवा त्यो चुस्त व्यवस्थापनको पनि प्रश्न उठ्ने गर्छ। यसलाई समाधान गर्नका लागि के कस्ता पहलहरू भइरहेका छन् पछिल्लो समय?
6: व्यक्तिको दोहोरो कार्डहरू, होइन, कार्डको दुरूपयोगका विषयहरू, होइन, केवाईसी अपडेट गर्नुपर्ने विषयहरू, त्यो हामीले अधिकतम प्रयोग गरेर खास गरी ई गभर्नेन्स भनौँ अथवा अनलाइन मार्फत चाहिँ यी कार्यहरूलाई कसरी ट्र्याकिङ गर्न सकिन्छ भन्ने एउटा महत्त्वपूर्ण आधारको रूपमा हामीले अनलाइन इन्भल्भमेन्ट लिएको छौँ। त्यो हुँदै गर्दाखेरि कार्डमा हुने दुरुपयोगका विषयहरू त्यस्ता सम्बन्धकामा यसले कन्ट्रोल गर्न सकिने हामीले लिएका छौँ र त्यसलाई अगाडि लग्न खोजेका छौँ। अर्को विषय खास गरी यो स्वास्थ्य बिमासँग आबद्ध भएका सेवा प्रदायक स्वास्थ्य संस्था जसले सेवा प्रदान गर्नुपर्ने स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गरेको हुन्छ उहाँहरूसँगको नियमित छलफल अनुगमन स्वास्थ्य बिमा सेवा प्रदान गर्ने सम्बन्धमा हामी अनुगमन सँगसँगै छलफल उहाँहरूको क्यापासिटी बिल्डिङ गर्ने काममा हामी सँगसँगै हेरिरहेका छौँ। सुशासन सम्बन्धमा हामी चाहिँ काम गर्दै अघि बढिरहेका छौँ।
7: आबद्ध हुने तर नवीकरण नगर्ने संख्या पनि ठूलो छ भनिन्छ बिमितहरूको, होइन? यसका लागि बोर्डको तर्फबाट आम बिमितहरूलाई के सुझाव के आग्रह गर्न चाहनुहुन्छ?
6: जस्तै स्वास्थ्य सेवा भइ नसक्दा सेवाग्राहीलाई अलिकति मर्का परेको अवस्था स्वाभाविक हो, त्यो परेको छ होइन। यसका सन्दर्भमा स्वास्थ्य बिमा बोर्डले हालसम्मको भुक्तानीका विषयमा नेपाल सरकारबाट आएको बजेटलाई निरन्तर रूपमा बजेट सर्वाह गरेर चाहिँ अगाडि बढ़ाइरहेको छ। त्यसो हुँदै गर्दाखेरि रोकिएका अवरुद्ध भएका स्वास्थ्य सेवा प्रदायक पनि निरन्तर सेवा प्रदाह दिइरहेको अवस्था छ र नागरिकको तर्फबाट स्वास्थ्य सेवामा अप्ठ्यारो भएको औषधिहरू नपाएको सेवा चाहिँ सेवामा सेवा प्रवाहमा असहजता भएको सन्दर्भमा बोर्डले निरन्तर छलफल गरेर अगाडि बढ़िरहेको छ र बिमितहरूलाई पनि यो सामाजिक स्वास्थ्य सुरक्षामा आधारित प्रक्रिया भएको हुँदा हामीले आवश्यक परेको मात्रै स्वास्थ्य सेवा लिने अनावश्यक स्वास्थ्य सेवाको लागि सेवा प्रदायकमा अनावश्यक प्रेसर नदिन पनि हामी स्वास्थ्य बिमा बोर्डको तर्फबाट हामीले अनुरोध गर्दछौँ।
4: उहाँहुनुहुन्थ्यो स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकेश मल्ल। नेपाल दर्पणमा खबरकै सिलसिला नेपाल भूटान बंगलादेश र मालदिव्स बीच सीमापार व्यापार थप सुरक्षित र सहज बनाउने उद्देश्यले नयाँ सम्झौता भएको छ। दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग शास्त्रिक अन्तर्गत मालदिव्समा आयोजित भन्सार निकायहरूको 14 बैठकका क्रममा हिजो यो सम्झौता पत्रमा हस्ताक्षर भएको हो। नेपालको तर्फबाट भन्सार विभागका महानिर्देशक एम लाल भूषालले हस्ताक्षर गर्नुभएको छ। सम्झौता अनुसार अब सामान भन्सार कार्यालयमा आइपुग्नु अगावै त्यसको विस्तृत विवरण प्राप्त हुनेछ। यसले जोखिम विश्लेषण गर्न, अवैध वस्तुको कारोबार ओसार पसार नियन्त्रण गर्न र वैध व्यापारीहरूको सामान छिटो जाँच पास गराउन मदत पुग्नेछ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य Dermadent Nepal Hair Transplant Skin and Aesthetic Dental Clinic and Implant Center
0: Dermadent ma upalabdh cha sampurna danta upachar seva niyamit daant jaanch scaling tatha polishing filling root canal daant nikalne dental implant dekhi aakarshak muskan ka lagi aavashyak sampurna upachar anubhavi danta chikitsak bata
1: daant sambandhi sampurna jankari ka lagi आजै सम्पर्क गर्नुहोस्।
0: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हस्पिटल रोड लगनखेल सम्पर्क 01 54 54 66 वाट्सएप 98 65 44 24 96।

0: नेपाल को एकमात्र डीटीएफ सेवा डिश
1: हो, खुशी को कनेक्शन,
2: थोड़े बचत धेरै कायदा, बीमा काटन फाइदै फाइदा। बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड, रामसाहापथ काठमाडौं, साबिकको राष्ट्रीय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अहिले देशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौँ सहित दोलखा, मकवानपुर, सिन्धुली, नवलपरासी, दाङ, सुर्खेत लगायतका जिल्लामा पानी परेको हो। पछिल्लो एक घण्टामा काठमाडौँको सुन्दरीजल आसपासका क्षेत्रमा सबैभन्दा धेरै 20 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही ठाउँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै पहाड़ी क्षेत्रका केही ठाउँ अनि कोशी प्रदेशको तराई भागका केही ठाउँ तथा मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाड़ी र हिमाली भागका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
3: नेपाल लियर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य तोकेको छ। चितवनलाई आधार मान्दै संघले सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँसम्म भाव बढ़ाएको हो। नयाँ मूल्य अनुसार अब सबैभन्दा ठूलो अण्डा प्रति क्रेट 590 रूपियाँ, ठूलो अण्डा 575 र मध्यम अण्डा 535 रूपियाँ तोकेको छ। यस्तै सानो अण्डाको मूल्य प्रति पेटी 3200 रूपियाँ तोकेको छ। एक हप्ता नपुग्दै पुनः बढ़ेको यो मूल्यको पछाडि उत्पादन घट्नु मुख्य कारण रहेको व्यवसायीहरूले बताएका छन्। बर्ड फ्लूका कारण ठूलो संख्यामा कुखुरा नष्ट गर्नु परेकोले बजारमा माग धान्न गाह्रो भए मूल्य बढ़ाउनु परेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो।
4: लगातार चार कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 7.17 अंकले बढ़ेर 2629.40 बिन्दुमा पुगेको छ। आज विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रो फाइनान्स, म्यूचल फण्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज नेप्सेसँगै कारोबार र कम्पनी बढ़्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीका 95 लाख कित्ता शेयर 4.40 अर्ब रूपियाँमा किनबेच भएका छन्।
3: चालू आर्थिक वर्षको पहिलो महिना साउनमा कोरला नाकाबाट 100 वटा विद्युतीय गाड़ी भित्रिएका छन्। मुस्ताङ भन्सान कार्यालयका अनुसार एक महिनामा कोरला नाकाबाट आयात भएका विद्युतीय गाड़ी र अन्य सामग्रीबाट राज्य कोषमा 29 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। यो नाकाबाट दैनिक 10 वटा कन्टेनरको भन्सार जाँचपास भइरहेको भन्सार प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। गएको आर्थिक वर्ष कोरला नाकाबाट 3000 वटा विद्युतीय गाड़ी आयात भएका थिए। गएको आर्थिक वर्षमा 6.92 अर्ब राजस्व संकलन भएको थियो। यो नाका विद्युतीय गाड़ी आयातको नयाँ मार्गको रूपमा विकसित भएको छ।
4: प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्दै नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकका निर्णय सुनाउँदै समितिका सभापति आशिष गजुरेलले बागमती नदीको अधिकार क्षेत्र स्पष्ट निर्धारण गरी अतिक्रमण नियन्त्रण, नदी क्षेत्र संरक्षण तथा बाढ़ी जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढ़ाउन समेत पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको जानकारी गराउनुभयो। उहाँले बागमतीको सौन्दर्यकरणलाई संरचना निर्माण मात्र सीमित नगरी हरित, खुल्ला, पैदल मैत्री तथा नागरिक मैत्री नदी करिडोरका रूपमा विकास गर्न समेत निर्देशन दिनुभएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। युरोपमा परेको भीषण खडेरीका कारण ड्यान्युब नदीको जलस्तर निकै घटेपछि दोस्रो विश्वयुद्धकालीन एक विशाल बम फेला परेको छ। स्लोभाकियामा रहेको नदीको सतह सुकेर ऐतिहासिक रूपमा घटेपछि फेला परेको ब्रिटिश माइन्स बमलाई प्रहरी र सेनाको टोलीले सफलतापूर्वक निष्क्रिय पारेको बीबीसीले जनाएको छ। विज्ञहरूको अनुसार फेला परेको बम सन् 1944 दोस्रो विश्वयुद्धका क्रममा ब्रिटिश रोयल एयरफोर्सले बिछ्याएको थियो। 700 किलो तौल भएको पानी जहाज विरोधी बम नदीको पानीको सतह घटेपछि स्थानीय बासिन्दाले देखेका हुन्। बम निष्क्रिय पार्ने क्रममा सम्भावित दुर्घटनाबाट बस्न नदी आसपासको जल यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। सुरक्षा टोलीले विशाल बमलाई 5 मिटर गहिरो खाल्डोभित्र लगेर सुरक्षित रूपमा विस्फोट गराई निष्क्रिय बनाएको छ। जलवायु परिवर्तनको कारण पछिल्लो समय युरोपका प्रमुख नदीहरूमा जलस्तर घट्दा दोस्रो विश्वयुद्धकालीन यस्ता खतरनाक बम, पुराना जहाज र ऐतिहासिक अवशेषहरू निरन्तर फेला परिरहेका छन्।
4: विदेशकै अर्को खबरमा चीनको सेन्जेन मध्यवर्ती जनअदालतले घर जग्गा क्षेत्रको विशाल कम्पनी एभर ग्रान्डे समूहका संस्थापक जु जियाइनलाई आजीवन कारावासको सजाय सुनाएको छ। अदालतले जु जियाइनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्दै उहाँको राजनैतिक अधिकार समेत आजीवन खोस्ने निर्णय गरेको हो। साथै एभर ग्रान्डे समूह र यसको अचल सम्पत्ति शाखालाई झण्डै 2 अर्ब 40 करोड़ अमेरिकी डलर जरिवाना गराएको छ। अदालतका अनुसार जु र उहाँको समूहले सन् 2016 21 कम्पनीको दायित्व लुकाएर वित्तीय धोकाखड़ी गर्नुका साथै वित्तीय संस्थामाथि प्रभाव जमाउन घुसखोरी समेत गरेका थिए। अत्यधिक ऋणका कारण संकटमा परेको एभर ग्रान्डे सन् 2021 ऋण तिर्न नसक्ने अवस्थामा पुगेको थियो। यसै प्रकरणमा अदालतले कम्पनीका अन्य 5 जना वरिष्ठ कार्यकारीहरूलाई पनि दोषी ठहर गर्दै 6 देखि 18 वर्षसम्मको जेल सजाय सुनाएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय आमन्त्रण 4 संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक भएको छ। खेलसँगै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको तालिका फक्ताङलुङ गाउँपालिकाको लोदेन क्षेत्रमा पुगेर सार्वजनिक गरिएको हो, जहाँ सिन्जेमा ताल, सामदो पोखरी, दिकिछोलिङ गुम्बा तथा मिखिया खोलाको पापुङमा रहेका छन्। आयोजक लाखे जात्रा संचालक समितिका अध्यक्ष सागर मादेनका अनुसार यही भदौ 12 ताप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच उद्घाटन खेल हुनेछ। यस्तै भदौ 13 चितलाङ फुटबल क्लब मकवानपुर र फिदिम स्पोर्टिङ क्लब 5 थर बीच खेल हुनेछ। भदौ 14 सातोबाटो फुटबल क्लब ललितपुर र सलहेस युवा क्लब सिराहा, भदौ 15 झापा 11 र नेपाल पुलिस क्लब बीच खेल हुनेछ। सलहेस युवा क्लब गएको वर्षको विजेता टोली हो। प्रतियोगिताको सेमी फाइनल खेल भदौ 16 र 17 तथा फाइनल खेल भदौ 19 सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 7,52,083 रूपियाँ र उपविजेताले 3,52,083 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यस वर्ष प्रतियोगितामा क्वार्टर फाइनलका लागि 200, सेमी फाइनलका लागि 300 र फाइनलका लागि 500 रूपियाँ टिकट दर निर्धारण गरिएको छ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख राईलाई सांसदहरूको प्रश्न। पासपोर्ट ठेक्का प्रकरणमा मुद्दा चलाउनु अघि सिंहदरबारमा भएको छलफल स्वाभाविक भएको राईको दावी।
3: बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता। साउनपछि मात्रै 1 खर्ब राजस्व संकलन। विदेशी सहायता घटिरहेकोले निजी क्षेत्रका स्रोत परिचालनमा जोड़ दिएको अर्थमन्त्री वाग्लेको भनाई।
4: स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण अनलाइन मार्फत गर्न सकिने। सहज सेवा प्रवाहसँगै बीमामा हुने दुरूपयोग रोकिने बोर्डको अपेक्षा।
3: युरोपमा परेको खडेरीका कारण ड्यान्युब नदीको जलस्तर घटेपछि दोस्रो विश्वयुद्धकालीन बम भेटियो। 700 किलो तौलको बम सुरक्षित ठाउँमा लगेर विस्फोट गराउन सफल।
4: र 4 संस्करणको ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टूडियो फार फार अवे
0: रेडियो रेडियो चौतारी रेडियो चौतारी रेडियो चौतारी 91.4 मेगाहर्ट्ज
2: क्रुज बाइक बिग्रिएर हैरान छु यार, कहाँ सर्भिस गराउँदा राम्रो होला? किन हैरान हुनु, लमजुङ अटो वर्क्स जा जिग्री, त्यहाँ त होन्डाका मोटरसाइकल र स्कुटरको सर्भिस हुन्छ र? हुन्छ नि, सस्तोमा सर्भिस अनि ओरिजिनल पार्ट्स तथा पुर्जाहरू पनि पाइन्छ। बाइक तथा स्कुटर महँगो त हुँदैन नि। होन्डाका हरेक सामग्रीको मूल्य कम्प्युटरमा स्पष्ट देखिन्छ। वाह, अब बाइकको सर्भिस र पार्ट्सका लागि लमजुङ अटो वर्क्स नै जानी भयो।
3: यस लमजुङ अटो वर्क्समा होन्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण, सस्तोमा सर्भिस, ओरिजिनल पार्ट्स पुर्जाहरू, मर्मत तथा बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस्। होन्डा कम्पनीका हरेक सामग्रीहरूको मूल्य कम्प्युटरमा देखाइन्छ।
4: होन्डाको सवारी भरपर्दो रोजाई रोजाई प्रोपाइटर सुभाष श्रेष्ठ, लमजुङ अटो वर्क्स, भोसी सहर नगरपालिका 8, नारायण स्थान ओह्रालो लमजुङ। सम्पर्क फोन नम्बर 0665213484, मोबाइल नम्बर 98419364321 र 98477385।
5: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसईई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष नलागेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6904010000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5/11 दिनको 4 बजेसम्म। सम्पर्क मिति 2083 5/11 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565490। जीमेल gamgamilan23@gmail.com। टंक बहादुर अधिकारी प्रधान अध्यापक।
4: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
6: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
4: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
6: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
6: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
4: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
6: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
6: प्रोपाइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98560 45783, स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लमजुङ।
7: शांति र विकास का लागि हाम्रो आवाज
1: स्टूडियो फार फार अवे
0: रेडियो बेलपारी चौतारी रेडियो चौतारी
7: रेडियो चौतारी 91.4 मेगाहर्ट्ज

नमस्कार, रेडियो चौतारी 91.4 मेगा हर्ज हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लमजुङमा सार्वजनिक सवारीको संयुक्त अनुगमन, बढ़ी भाडा र सीट व्यवस्थापनमा कडाई, बीच सवारी कार्यवाहीमा। लमजुङमा विकास नभएको भन्ने स्थानीयको धारणा प्रति बेसी शहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालद्वारा खण्डन।

0: चालन गरिएको बेसार खेतीको प्रगति अनुगमन कृषि उत्पादन विस्तारमा सहयोग पुग्ने अपेक्षा।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौ।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेचे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। सार्वजनिक यातायातलाई सुरक्षित, मर्यादित र यात्रु मैत्री बनाउने उद्देश्यले लमजुङमा सार्वजनिक सवारी साधनको संयुक्त अनुगमन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङको समन्वय तथा सहकार्यमा लमजुङ कालिका यातायात संचालक प्राली र पृथ्वी राजमार्ग यातायात प्रालीले सुन्दर बजार नगरपालिका 7 पाउदीमा संयुक्त अनुगमन गरेका हुन्। सुरक्षित, मर्यादित र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ गरिएको अनुगमनमा सार्वजनिक सवारी साधनको अवस्था,

सार्वजनिक सवारी साधनको अवस्था, ट्राफिक नियमको पालना तथा यात्रुको सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा सार्वजनिक सवारी साधनले तोकिए भन्दा बढ़ी भाडा लिए नलिएको, सवारीको स्वरूप परिवर्तन गरिएको वा थप सीट मुडा तथा टोल राखिएको नराखिएको, प्रयोजन विपरीत सवारी संचालन भए नभएको लगायतका विषयमा जाँच गरिएको थियो। त्यस्तै सवारीमा भाडा सूची टाँस गरिएको नगरेको, चालक तथा सहचालकले यात्रुसँग गर्ने व्यवहार, आरक्षण सीटको व्यवस्था, तीव्र गतिमा सवारी चलाए नचलाएको तथा तोकिएको स्थानबाट मात्र यात्रु चढ़ाउने र ओराल्ने गरिएको नगरिएको विषयमा समेत अनुगमन गरिएको थियो। चालकले मादक तथा लागू पदार्थ सेवन गरी सवारी संचालन नगर्नुपर्ने, चालकको अवस्था असामान्य देखिएमा वा सवारी दुर्घटना भएको अवस्थामा प्रहरीको 100 तथा ट्राफिक प्रहरीको 103 नम्बरमा खबर गर्न यात्रुलाई सचेत गराइएको थियो। अनुगमन टोलीले सो क्रममा 104 साना तथा ठूला सवारी सार्वजनिक सवारी साधन जाँच गरेको थियो। ट्राफिक नियम उल्लंघन गर्ने 20 सवारी साधनलाई कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ। अनुगमनमा लमजुङ कालिका यातायात संचालक प्रालीका अध्यक्ष पूर्णलाल श्रेष्ठ, पृथ्वी राजमार्ग यातायात प्रालीका क्षेत्रीय संयोजक बुद्धिप्रसाद घिमिरे, जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्री तथा अस्थायी प्रहरी चौकी पाउदीका प्रहरी सहायक निरीक्षक सुखबहादुर थापा लगायत सहभागी थिए। सार्वजनिक यातायातमा हुने सम्भावित दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पूर्ण पालना तथा यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ। लमजुङमा विकास नभएको भन्ने धारणा गलत भएको बेसी शहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालले बताउनु भएको छ। विगतको अवस्थासँग तुलना गर्दा जिल्लाको सड़क तथा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय फड्को मारेको उहाँको दावी छ। नेपाल लीडको लिसन सिंहदरबार समृद्धि यात्रा अन्तर्गत लमजुङमा आयोजित कार्यक्रममा अर्यालले आफ्नो राजनीतिक यात्राको शुरूआती समय सम्झदै अहिले जिल्लाको पूर्वाधार विकासको अवस्था निकै फरक भइसकेको बताउनुभयो। उहाँका अनुसार आफू प्रधान पञ्च रहेका बेला 2043 सालतिर बेसी शहरमा डोजर पुग्दा विकासको शुरूआत भएको महसुस गर्दै त्यसलाई उत्सवका रूपमा लिइएको थियो। त्यतिबेला सड़क पूर्वाधार अत्यन्तै कमजोर रहेको भए पनि अहिले जिल्लाका धेरै सड़क कालोपत्रे तथा ढलान भइसकेको उहाँले बताउनुभयो। अर्यालले लमजुङमा विकासका काम नभएको

0: हुने आलोचनाले विगत र वर्तमानको वास्तविक अवस्थालाई समेट्न नसकेको बताउनुभयो। विकासको क्षेत्रमा भएका परिवर्तनलाई तथ्य र विगतको अवस्थासँग तुलना गरेर हेर्नुपर्ने उहाँको भनाइ छ। लमजुङमा पर्यटनको सम्भावना प्रशस्त भए पनि त्यसबाट स्थानीय अर्थतन्त्रले अपेक्षित लाभ लिन नसकेको उहाँको भनाइ छ। विशेष गरी मनाङ जाने पर्यटक लमजुङ हुँदै छोटो समयमै गन्तव्य पुग्ने भएकाले उनीहरूको लमजुङ बसाई छुटिँदै गएको उहाँले उल्लेख गर्नुभयो। पर्यटकलाई केवल आउत जाउत गराउने जिल्लाका रूपमा मात्र नभए केही दिन बिताउने गन्तव्यका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ छ। यसका लागि पर्यटकीय स्थलसम्म सहज पहुँच, खाने बस्ने सुविधा, मनोरञ्जनात्मक गतिविधि तथा स्थानीय संस्कृति र जीवनशैलीसँग जोड़िने कार्यक्रम विकास गर्नुपर्ने उहाँले बताउनुभयो। लमजुङमा ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको ठूलो सम्भावना रहे पनि त्यसको पर्याप्त प्रचार हुन नसकेको अर्यालले बताउनुभयो। ऐतिहासिक दरबार लगायतका सम्पदाको संरक्षण तथा पूर्वाधार विकासमा स्थानीय तहबाट काम भइरहेको जानकारी दिँदै उहाँले आवश्यक बजेट अभावका कारण कतिपय काम अपेक्षित गतिमा अघि बढ़ाउन समस्या भएको बताउनुभयो। जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाको शान्ति, सुरक्षा, सुशासन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र नतिजामुखी बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालसँग पाँच अधिकारी बीच कार्य सम्पादन सम्झौता गरेको छ। चालू आर्थिक वर्षका लागि गरिएको सम्झौतामा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, प्रशासकीय अधिकृत नवरा शर्मा दोरंगा, प्रशासकीय अधिकृत चन्द्रकान्त तिमल सिन्हा, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक डीएसपी जितेन्द्र कुमार बस्नेत र सशस्त्र प्रहरी बल आश्रित गुल्म लमजुङका डीएसपी विकास अधिकारी सहभागी छन्। प्रमुख जिल्ला अधिकारी खनालसँग गरिएको सम्झौतामा जिल्लाको समग्र प्रशासनिक व्यवस्थापनलाई चुस्त बनाउने, नागरिकलाई सहज र छरितो ढंगबाट सेवा उपलब्ध गराउने तथा कार्यालयको कामलाई पारदर्शी र जवाफदेही बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ। सम्झौता अनुसार जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउने, विपद व्यवस्थापन तथा उद्धारका कामलाई व्यवस्थित गर्ने र विपदको समयमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गर्ने विषयमा समेत विशेष जोड़ दिइएको छ। त्यस्तै सार्वजनिक सेवा प्रवाहमा सुधार, सुशासन प्रवर्धन, सामाजिक सुधारका कार्यक्रमलाई प्रभावकारी बनाउने, अन्तर निकाय समन्वय सुदृढ गर्ने तथा आर्थिक अनुशासन कायम गर्ने विषय पनि कार्य सम्पादन सम्झौताका प्रमुख आधार छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सम्झौताले कार्यालय तथा सुरक्षा निकायका अधिकारीलाई तोकिएका जिम्मेवारीप्रति थप उत्तरदायी बनाउनुका साथै कामको परिणाम र उपलब्धिको आधारमा कार्य सम्पादन मूल्यांकन गर्न सहज हुने अपेक्षा गरिएको छ। नागरिकमा गुनासो तथा समस्यालाई समयमै सम्बोधन गर्दै प्रशासनिक सेवालाई सेवाग्राही मैत्री बनाउने लक्ष्य समेत सम्झौतामा समेटिएको छ। जिल्लामा हुने प्राकृतिक विपद, शान्ति सुरक्षासँग सम्बन्धित घटना तथा अन्य आकस्मिक परिस्थितिमा प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायत सम्बन्धित निकायबीच समन्वयलाई थप प्रभावकारी बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ। प्रमुख जिल्ला अधिकारी खनालले कार्य सम्पादन सम्झौताले अधिकारीहरूलाई तोकिएको जिम्मेवारी स्पष्ट पार्नुका साथै निर्धारित लक्ष्य हासिल गर्न थप जिम्मेवार र जवाफदेही बनाउने अपेक्षा गरिएको बताएका छन्। सम्झौतामा उल्लेखित विषय कार्यान्वयनको अवस्थालाई नियमित रूपमा समीक्षा गरी आवश्यक सुधारका लागि पहल गरिने प्रशासनले जनाएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
3: बुढा थोकी ब्रदर्स सप्लायर सुडीबारमा ब्रोइलर कुखुरा दाना चल्ला अण्डा ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउँडीबार लमजुङ प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
2: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउँडीबारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9845139647 र 9811906010। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
7: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
8: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजन गुरुङ। नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
9: के तपाईँको बोलेरो जीप तथा अन्य सवारी साधनमा समस्या आएको छ? यदि आएको छ भने अब चिन्ता नगर्नुहोस्। बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै रहेको साई अटो वर्कसपमा दक्ष मेकानिक तथा टेक्निसियनद्वारा महिन्द्रा तथा सुजुकी कम्पनीका बोलेरो जीप लगायत विभिन्न सवारी साधनका पार्ट पुर्जाहरू उपलब्ध हुनुका साथै मर्मत सम्भार तथा सर्भिसिङ गरिन्छ।
10: त्यसैले पार्ट पुर्जा किन्नुहोस् वा सवारी साधनको मर्मत तथा सर्भिसिङ गर्न एकपटक अवश्य आउनुहोस् साई अटो वर्कसप।
9: देशी सहर नगरपालिका 8 सेरा बजार कारागार नजिकै।
3: प्रोप्राइटर सुरेश प्रधान। मोबाइल नम्बर 9855045090। तपाईँको सवारी हाम्रो जिम्मेवारी।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको सुन्दर बजार नगरपालिका 7 पाउदे स्थित मरण घाटमा अन्त्येष्टि व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माणसँगै थप सुविधा विस्तारको काम अघि बढ़ाइएको छ। मरण घाटमा शब्दाह स्थल, प्रतीक्षालय र खिरियापुत्री भवन निर्माण भइसकेका छन्। चालू आर्थिक वर्षमा मध्यपहाड़ी लोकमार्गदेखि दाह संस्कार स्थलसम्मको बाटो ढलान गर्ने योजनाका लागि प्राविधिक नाप्जा समेत सम्पन्न भएको जनाइएको छ। दाह संस्कारका लागि मरण घाटसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले सड़क ढलानको काम अघि बढ़ाउन लागिएको हो। यसै गरी सुन्दर बजार क्षेत्रमा निशुल्क मलामी सहितको सब वाहन सेवा निरन्तर सञ्चालन भइरहेको छ। स्थानीयलाई अन्त्येष्टिका क्रममा सहजता प्रदान गर्ने उद्देश्यले सब वाहन सेवा सञ्चालन गरिएको हो। यसै आर्थिक वर्षमा सुन्दर बजार अस्पतालमा सब राख्ने फ्रिज खरीद गर्ने योजना समेत रहेको जनाइएको छ। फ्रिजको व्यवस्था भएपछि अस्पतालमा सब सुरक्षित राख्न थप सहज हुने अपेक्षा गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लम्जुङका दुईजना विरूद्ध झुटा विवरण पेश गरेको आरोपमा विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। आयोगले सुन्दर बजारस्थित आदर्श बाल माध्यमिक विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक नवराज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालय लम्जुङका निमित्त शिक्षा अधिकारी होमनाथ नेउपानी विरूद्ध आरोप पत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश नेउपानीका अनुसार उनीहरू विरूद्ध भ्रष्टाचार निवारण ऐन 2059 दफा 16 उपदफा 1 बमोजिमको कसुर गरेको आरोप लगाइएको छ। आयोगले सोही ऐनको दफा 16 उपदफा 1 बमोजिम कैद जरिवाना तथा सजायको माग दावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ। आयोगका अनुसार झुटा विवरण पेश गरेको विषयमा अनुसन्धानपछि उनीहरू विरूद्ध कानूनी कार्यवाही अघि बढ़ाइएको हो। लमजुङको खोलासोथार गाउँपालिकाका गाउँ कार्यपालिका अध्यक्ष श्री प्रसाद गुरूङले आफ्नो जन्मदिनको अवसरमा वृक्षरोपण गर्नुभएको छ। गाउँपालिकाको वातावरणीय सौन्दर्य तथा हरियाली प्रवर्धन गर्ने उद्देश्यले बिहिबार खोलासोथार गाउँपालिका दुई मालिङ स्थित गाउँपालिका कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो। कार्यक्रममा बेलपत्र र रूद्राक्ष एक एक तथा पारिजात र असारे फूलका दुई दुई गरी विभिन्न प्रजातिका 6 बिरूवा रोपिएको छ। वृक्षारोपण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गमीमाया गुरूङ, जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति थियो। यस्तै जन्मदिनकै अवसरमा अध्यक्ष गुरूङले बिहिबारको लासथार गाउँपालिका 6 पस गाउँ स्थित आफ्नो गाउँमा लाकुरीका 3 बोट रोपेका छन्। जन्मदिनको अवसरमा अध्यक्ष गुरूङलाई सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै सहभागीहरूले उनको नेतृत्वमा कोलासोथारको समग्र विकास समृद्धि र जनसेवाका कामले थप गति लिने विश्वास समेत व्यक्त गरेका छन्। लमजुङको दोर्दी गाउँपालिका 4 पन्थे डाँडामा सञ्चालन गरिएको बेसार खेतीको प्रगति अनुगमन गरिएको छ। आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत अदुवा बेसार क्षेत्र विस्तार अनुदान सहयोग कार्यक्रम मार्फत दोर्दी साना किसान कृषि सहकारी संस्थाले पन्थे डाँडामा 15 रोपनी क्षेत्रफलमा लगाएको बेसार खेतीको प्रगति अनुगमन गरिएको हो। सहकारीले कपुरकोट हलेदो 1 जातको बेसार लगाएको क्षेत्रमा सहकारी संचालक समिति र कृषि शाखाको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा बेसार खेतीको वर्तमान अवस्था तथा कार्यक्रमको प्रगति बारे अवलोकन गरिएको थियो। कार्यक्रम अन्तर्गत सहकारी मार्फत विस्तार गरिएको बेसार खेतीले स्थानीय स्तरमा व्यावसायिक कृषि उत्पादन विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। अनुगमनमा सहकारी संचालक समिति तथा कृषि शाखाका प्रतिनिधिहरूको सहभागिता थियो। आज गण्डकी प्रदेशको लमजुङ, गोरखा, कास्की, स्याङ्जा र पर्वत सहित रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रे पल्लाञ्चोक, रोल्पा, सल्यान, रूकुम पश्चिम, जाजरकोट, दैलेख र सुर्खेत आसपासका जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले ती जिल्ला भएर बग्ने साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ़न सक्ने भएकोले तटीय तथा नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहाड़ी भूभागमा वर्षाको पानी छोटो समयमै खोला तथा नदीमा जम्मा हुने भएकोले पानीको बहाव अचानक बढ़न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा नदी तथा खोला पार गर्ने, माछा मार्ने, बालबालिकालाई खोला नजिक जान दिने वा बाढ़ीको अवस्थामा जोखिमपूर्ण ठाउँमा नबस्न महाशाखाको सुझाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा ठूलो वर्षाको समेत सम्भावना छ। यस्तै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङमा सार्वजनिक सवारीको संयुक्त अनुगमन, बढ़ी भाडा र सीट व्यवस्थापनमा कडाई, 20 सवारी कार्यवाहीमा। विकास नभएको भन्ने स्थानीयको धारणाप्रति बेसी शहर नगरपालिकाका मेयर गुमान सिंह अर्यालद्वारा खण्डन। लमजुङका प्रमुख जिल्ला अधिकारी खनालसँग 5 अधिकारीको कार्य सम्पादन सम्झौता, निर्धारित लक्ष्य हासिल गर्न थप जिम्मेवार र जवाफदेही बनाउने अपेक्षा। लमजुङका तत्कालीन जीसीओ सहित 2 विरूद्ध झुटा विवरण पेश गरेको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर, कानूनी कार्यवाही अघि बढ़ाइयो। र दोर्दी चारपन्थी डाँडामा सञ्चालन गरिएको विस्तार खेतीको प्रगति अनुगमन, कृषि उत्पादन विस्तारमा सहयोग पुग्ने अपेक्षा। अवस्था यिनै समाचार सहित साँझ 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।
12: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 MHz।
13: हार्दिक निमन्त्रणा। लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य श्रेष्ठा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं सुनिश्चित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू: प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, तापमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला तनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
14: अहिले बेलुकीको 7 बज्यो।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: जिउनु र मर्नु यो संसारको रीत, कसैको हार त कसैको जित, उमङ्ग कतै कहीँ वेदना, बाँकी अझै छ हामी जाग्न। जागृति जागृति जागृति।

0: यो त कोपिलाको नोटबुक जस्तो छ नि।
1: कोपिलाकै हो,
0: खैला त हेरौँ कस्तो लेखिरहेछ।
1: भयो छोड्ने, अर्काको कापी किन हेर्नु पर्यो तँलाई?
0: तैँले चाहिँ हेर्नु हुने, हामी चाहिँ हेर्नु नहुने, के छ त्यस्तो खास?
2: तैँले पनि कुरै बुझ्दैनस् यार, यसको बानी तानी थाहा छैन र केटीको नोटबुक माग्यो अनि त्यही नोटबुकभित्र लभ लेटर दियो उही बल्छी थापे जस्तो, फस्यो भने फसिहाले, दुई चार दिन रिल्याक्स गर्छ अनि छोडिदिन्छ।
1: हल्ला नगर बढी जान्ने हुन्छ केटाहरू।
0: होइन यार, अरूलाई त फसै फसाइस्, बिचोली त कोपिलालाई त्यति चोरी छ, नगर त्यस्तो यार, तर के गर्नु खोजे?
1: सोझोलाई भाङ्गो, बाङ्गोलाई सोझो बनाउने त कामै हो मेरो। हेर्दै जान हेर्दै जा, यो केटीलाई पनि म कस्तोसम्म बनाउँदै लैजान्छु।
2: तर हेर आकाश, कोपिलालाई चाहिँ धोका दिनु हुँदैन नि।
1: त्यो कुरा भने अब पछि विचार गर्नुपर्छ हेर।
0: भनेको मान्छेस् भने त कोपिलालाई यो लेटर नदेन, यदि दिएर ओके भयो भने पनि त फसाउने र मजाले काम चाहिँ नगरे।
1: किन तँलाई डर लाग्यो कि क्या हो कि माया लाग्यो?
0: डर पनि लाग्यो अनि माया पनि लाग्यो, किनभने तैँले कोपिला जस्तो धेरै केटीहरूलाई बिचल्लीमा बनाइसकिस्, कोपिला जस्तो धेरै केटीहरूलाई बिचल्ली पाइसकिस्। अर्को कुरा, कोपिला निकै सोच्छ, बिचरी मेहनत गरेर पढ्छ, बाउ पनि निकै दुःख गरेर कमाएको छ, हुर्काएको छ, बिचरी चौरस्ताको जामा पर्यो भने त बिहालै हुन्छ नि।
1: जे सुकै होस्, मलाई मतलब छैन, तर तिमीहरू मेरो बिचमा आउने कोसिस नगर है। मलाई रिस उठ्यो भने फेरि साथी भन्न जान्दिन नि मैले, जे पनि गर्न सक्छु र यो कुरामा मैले जे पनि गर्छु ठिक गर्छु नि, तिमीहरूले मलाई सिकाउनु पर्दैन। रवि, त्यो ढोकामा उभिएको कोपिला होइन,
2: कोपिला नै हो।
1: त अगर कोपिलालाई यहीँ पठाइदिएन।
2: हुन्छ आकाश।
1: अनि केटा, तिमीहरू यहाँबाट साइड लाग्ने है, कोपिला अब यस्तो स्याक्ट हुनुपर्छ नि।
3: आकाश, किन बोलाएको मलाई?
1: किन, नोटबुक चाहिएको छैन र?
3: लेखिसक्यौ?
1: लेखिसके नि।
3: ल त लगे है,
1: पहिला कापी पल्टाएर त हेर।
3: होइन, के छ र त्यस्तो, हेरिहाल्नु पर्ने।
1: हेर भनिसकेपछि एकचोटि हेरिहाल न।
3: ग्रिटिङ कार्ड, यो के को उपलक्ष्यमा हो आकाश? अनि फेरि यो चिठी जस्तो के हो त?
1: किन, पढ्न जान्दिनौ र?
3: पढ्न त जानेकी छु, कतै यो लभ लेटर त होइन।
1: जानेकी त रहेछु नि, खोलेर पढिहाल न। फेरि मेरो लाज लाग्छ भने म यहाँबाट गइदिउँला नि।
3: तिम्रो बानी सबै मलाई थाहा छ, चाहिएको छैन कसैको लेटर, दिए हुन्छ अरूलाई।
1: यो के गरेको कोपिला? के मैले तिमीलाई माया गर्दिन जस्तो लाग्छ? तिमीलाई
3: चाहिएको छैन मलाई कसैको माया।
1: माया नचाहिने मान्छे पनि कोही हुन्छ न कोपिला?
3: मान्छेलाई मान्छेकै मायाको खाँचो हुन्छ, तर मलाई तिमी जस्तो मान्छेको माया कहिले पनि चाहिएको छैन। त्यसैमा पनि माया गर्ने तरिका फरक फरक हुन्छ।
1: ममा त्यस्तो के कुराको कमी छ कोपिला? मैले त तिमीलाई चाहिए जति माया दिन सक्छु, अनि फेरि कस्तो माया खोज्दैछौ तिमीले?
3: तिमीले माया गर्न धेरै जानेका छौ र माया पनि धेरैलाई गर्छौ, यो कुरा मात्र तिम्रो केही कमी छैन, खोट लाउने ठाउँ नै छैन। तर एउटा कुरा, तिमीले लभ त परमिलासँग पनि गरेका थियौ, त्यसपछि गीतासँग पनि गर्यौ, अनि सरितासँग, अनि भूमिकासँग। उफ, एक केटीहरूसँगको प्रेम के भयो त? केही जवाब छ तिमीसँग?
1: तिनीहरूसँग त मेरो कहिले पनि ग्रह मिलेन, फेरि तिनीहरूसँगको लभ त खासै रियल थिएन नि, रियल लभ होइन नि तिनीहरूसँग त।
3: भनेपछि खास लभ चाहिँ मसँग गर्न खोजेको होइन त?
1: त्यही त, तिमीले बुझिहाल्छौ नि।
3: चुप लाग, तिमी जस्तो नालायक केटासँग प्रेम गरेर मैले आफ्नो जिन्दगी बिगार छैन कि? मलाई तिम्रो बारेमा केही पनि थाहा छैन भन्थालेको। तिमीले तिमी कस्तो खालको केटा हो, तिमी के गर्दै हिँड्छौ, अनि ती केटीहरूलाई कसरी फसायो, अनि फेरि के कारणले छोड्यो, यी सबै थाहा छ मलाई। फेरि मलाई पनि त्यसरी नै फसाउने विचार गर्दैछौ? तिमीलाई अलिकति पनि लाज लाग्दैन कि केटीहरू जति सबैलाई खेलाउन सम्झेको छौ? अबदेखि यस्तो काम नगर्नु, मलाई मेरो नामको सम्बन्ध त के, बोल्ने कोसिस पनि नगर्नु।
1: कोपिला, तैँले आफूलाई आफूलाई के सम्झिन्छस् हँ? अप्सरा कि सत्य सावित्री?
3: म मेरो घरको लागि अप्सरा हो, अनि इज्जत र प्रतिष्ठाको लागि सत्य सावित्री पनि। अनि फेरि तैँले आफूले आफूलाई के सम्झिन्छस्? रूपवान अनि एउटा लखपती बाउको छोरो, यही होइन?
1: हो, मसँग रूप पनि छ, मान्छे राम्रो पनि छु, न मसँग धन सम्पत्तिको कमी छ, के छैन मसँग? भन त के छैन?
3: मान्छे कहिले पनि रूपले राम्रो हुँदैन, मान्छे राम्रो हुन त त्यसको स्वभाव राम्रो हुनुपर्छ, अनि मान्छे धन सम्पत्तिले मात्र ठुलो हुँदैन। मान्छे ठुलो हुन त मान्छेमा इज्जत मान प्रतिष्ठा हुनुपर्छ, बुझिस् तैँले?
1: ए, त बढी बोल्दैछ, तँस्तो केटालाई त म झारपात बराबर सम्झिन्छु, तँस्तो केटालाई त पैसा पैसामा किन्न सक्छु, बुझिस्?
3: पाउलास मजाले पाउलास, तर म जस्तो केटी पाउँदैन, र म जस्ता कोही पनि केटी पैसामा बिक्दा पनि बिक्दैन, बुझिस्? र पैसामा किन्छु भन्ने सपना पनि नदेख्नु, र अब मलाई त तँ जस्तासँग डिस्कस गरेर समय खेर फाल्नु पनि छैन,
1: मलाई पनि तेरो त्यो थोपडा हेर्न मन छैन
3: मिस्टर आकाश तैँले भन्नु पर्दैन म आफै जाँदैछु
1: यस्ता केटीले मलाई थर्काउ नि फेरि के के नयाँसँग हुरुक्कै भए चार पाँच फेरि लभ पनि कहाँ गर्न खोजेको र दुई चार दिन टाइम पास गर्न त हो नि फेरि ती केटीसँग लभ गरेर छोडेको कुरा यसलाई कसले भनेछ ठिकै छ जोसुकैले भन्नुहोस् मलाई केही हुने होइन जाबो केटी 2007 भए 2000 बित्छ बरु आज यो टेन्सन परेको बेला माल खोज्न पाए टेन्सन दूर हुन्थ्यो फेरि माल पनि किन खोज्नु पर्यो झुपडीको भुन्टी कहाँ गए त भइहाल्यो नि बरु आज मम्मी बुबालाई साथीकोमा पूजा छ भनेर छर्नु पर्यो अनि त आजको रात भुन्टीसँग रिल्याक्स पाराले बितिहाल्छ फेरि त्यो भुन्टीलाई धेरै पैसा पनि दिनु पर्दैन एक दुई सयमा त मानिहाल्छ अस्तिको रात त किनै पैसा दिएको हो र खाना नास्ताको र बियरको गरेर 850 अनि त्योसँग रात बिताएको 150 गरेर जम्मा 1000 त खर्च भएको फेरि आज बाउले 5000 दिएकै छन् बरु आज पढाइ छोडेर त्यतै लाग्नुपर्छ चल केटा मोटरसाइकल स्टार्ट गर अनि हिँडिहाल्यो

0: होइन, को आएछ हाम्रो घरमा? कति त्यही आकाशिमहरू त होइन, पढाइ छाडेर आउनु बेर पनि छैन, त्यो काम लाग्ने मान्छे त होइन, भनेकै त थिएँ, यही मरो रहेछ। होइन, तेरो पढाइ छैन कि के हो, किन यति चाँडो घर आएको?
1: पढाइ छैन मामु।
0: सबैको पढाइ हुन्छ, तेरो मात्र पढाइ हुँदैन, मास्टर पनि फरक फरक हुन्छन् कि कसो हो?
1: ल ल भयो भयो, त्यस्तै गराउनुहुन्छ। अनि बुबा कहाँ हुनुहुन्छ?
0: माथि हुनुहुन्छ।
1: बुबा बुबा
2: आकाश, अनि आज यति छिटो आएको, पढाइ छैन कि कसो हो?
1: पढाइ छैन बुबा।
2: त्यसो भए अब ड्रेस चेन्ज गरेर खाना खाऊ न ल।
1: बुबा हजुरसँग के कुरा गर्नु थियो?
2: कस्तो कुरा भनिहाल न।
1: कुरा के भन्यो बुबा, अब हेर्नुहोस् न, क्याम्पसमा पनि त्यति राम्रो पढाइ हुँदैन, त्यही भएर ट्युसन पनि पढ्नु पर्यो, टाइम पनि त्यति साह्रो यताउता गर्न पनि नमिल्ने, त्यसैले म त होस्टेलतिर बस्ने विचार गरेको छु। फेरि होस्टेलमा बसेपछि साथीहरूसँग छलफल गरेर पढ्न पनि पाइने हुँदैन र बुबा?
2: भइहाल्छ नि, आखिर तिमी मेरो एउटै छोरा, यत्रो सम्पत्ति तिमीलाई खर्च नगरेर कसको लागि खर्च गर्ने? त्यसैमा पनि छोराले पढ्छु भन्दा फेरि पढाइको लागि तिमीलाई जे गरेर सुविधा हुन्छ त्यही गरेर पढ्नु, यस कुरामा मसँग सल्लाह लिइरहनु पर्दैन। ल त अब गएर खाना खाऊ, हुँदैन र?
1: म खाना खान्न बुबा, आज साथीको घरमा पूजा छ, आज त्यतै लाग्छु होला।
2: हुन्छ त, जाऊ न।
1: बरु बुबा म आज साँझतिर पनि आउनु होला है?
2: ठिकै छ, कहिले काहीँ रमाइलो पनि गर्नुपर्छ। भनेपछि तिमी भोलिदेखि नै होस्टेलमा बस्छौ होइन?
1: अँ बुबा, म भोलिदेखि नै होस्टेलमा बस्छु।

0: होइन आकाश बुवा, कति पत्रिका मात्रै पढिराख्नु भएको खै, यसो यता हेर्नुहोस् त टिका लगाऊ।
1: ल ल लगाइहाल न।
0: आकाशको बुवा, त्यो आकाशको बिहे गर्ने हो कि होइन र? अब त साह्रै ठुलो देख्न लाग्यो, कति बुढो बनाएर बिहे गर्ने। अब बिहे नगर्ने हो भने त केटी पाउन पनि गाह्रो हुन्छ, त्यसैले त्यसको बिहेको कुरा गरौँ अब।
1: थाहा छ बाबा, थाहा छ। अब छोराको बिहे गर्नुपर्छ, तर बिहे जस्तो कुरा भन्दा भन्दै पनि त हुँदैन नि, केटी पनि त पाउनु पर्यो।
0: आज भोलिको जमानामा केटीको कुरा, केटालाई केटी, केटीलाई केटा, जति भने पनि त पाइन्छ। कमसे कम बिहे गरियो भने यसरी हल्लेर त हिँड्दैन, नाकमा उसलाई नक्की लगाए बराबर हुन्थ्यो नि।
1: हुन त हुन्थ्यो, त्यसो भए केटी पनि देखाउन त। हाम्रो छोरोसँग जोडी पनि मिल्नु पर्यो, अलिक खानदान पनि हेर्नु पर्यो, र यो घरमा बुहारी हुन सुहाउनु पनि पर्यो। छ त्यस्तो केटी कहीँ, देखेकी छस्? भन्न त, बिहे भन्ने कुरा गरिहालिन्छ नि।
0: केटी त देखेकी छु, खास त छ केटी, सिर स्वभाव पनि राम्रै छ, बानी बेहोरा पनि राम्रै छ, फेरि हाम्रो छोरासँग जोडी पनि निकै राम्रोसँग मिल्छ।
1: होइन, को हो त्यस्तो केटी? भन्न त, कुरा गरिहालौ।
0: तिनी तल्लो गाउँको प्रकाशकी छोरी कोपिला, पढे लेखेकी पनि रहेछ, अहिले त गाउँमै शिविर खोलेर बेचेकी चेलीबेटीहरूको उद्धार गरेर बसेकी छे, काम पनि राम्रो गरिदिइरहेछ।
1: त्यो केटी हुँदैन।
0: किन हुँदैन? त्यतिको राम्रो केटी पनि हुँदैन भन्न मिल्छ?
1: हुँदैन भनेपछि हुँदैन, हुँदैन, हुँदैन। कमसे कम छोरोको बिहा गर्नु परेपछि अलिक खानदानको घरमा त गर्नुपर्छ, न त त्यो प्रकाशीसँग धन सम्पत्ति छ, बिहान खायो बेलुका के खाने भन्ने परिस्थितिको मान्छेको छोरीसँग हाम्रो छोराको बिहे हुन्छ? मेरो छोराको बिहेमा त टन्न दाइजो चाहिन्छ। अस्ति भर्खर मेरो साथीको छोराको बिहेमा मोटरसाइकल दाइजो ल्यायो, सुन त कति हो कति, सानातिना सामान मात्रै दुई ट्रक ल्यायो भने मेरो छोरोको त बिहे त्यस्ताको छोरीसँग गर्दिन म त।
0: दिक्क परिसके, खालि सम्पत्ति मात्रको कुरा छ, सम्पत्तिको मति बिग्रन लागेको थाहा छैन, खालि सम्पत्ति सम्पत्ति, आफ्नो सम्पत्तिले नपुगेर अर्काको सम्पत्तिको के को लोभ गरेको होला कुन्नी?
1: त बढी जान्ने हुने होइन है, अलिकति खानदान पनि हेर्नु पर्छ क्या। छोराको बिहेको लागि केटी म आफै खोज्छु, तिमीहरू जान्ने हुने होइन है।
0: ल ल भयो, जे गर्न मन लागेको छ त्यही गरे हुन्छ, मैले बोलेको कुरा यो घरमा कहिले पो लागू भएको छ र।
1: भयो अब छोडी कुराहरू, बरु छिटो गरेर खाना बना, मलाई आज बाहिर जानु छ क्या।
0: ल त नि, म पनि गएँ भान्सातिर।
2: के भएको होला, हल्का हल्का ज्वरो पनि आएको छ, फेरि शरीर पनि निकै कमजोर भएको छ। पहिला त अलि मोटो थिएँ नि, राम्रो पनि थिएँ, अहिले त यति दुब्लाइसके। होइन, के भएको होला, मसँगैको साथीहरूले एचआइभी लागेको छ अरे, अनि त्यो झुप्रीको भुन्टीलाई पनि त्यही रोगले लगेर कतै मलाई पनि एचआइभी एड्स त भएन, फेरि सन्चो छैन भनेर अस्पताल जाउँ भने सबैले शङ्का गरेर थाहा पायो भने। होइन, नजचाइकन यत्तिकै बस्नु पनि त भएन, एकचोटि त जचाउँछु जचाउँछु, फेरि बुबासँग के भन्नु भएछ भने, अस्पताल जान्छु भने फेरि के भयो कसो भयो भनेर सोध्न लाग्नुहुन्छ, उस्तै गरी आफै पनि जानु खोज्नुहुन्छ। बरु बजार गर्नु छ भनेर पैसा माग्छु, बुबा कोठा पो हुनुहुन्छ कि हुनुहुन्न कुनै, एकचोटि हेर्नु पर्यो।
3: बुबा, बुबा, आकाश भित्रै आऊ न। बुबा, तपाईँसँग अलि एउटा सानो काम थियो क्या।
1: कस्तो काम होला बाबु?
3: हेर्नु न बुबा, मोटरसाइकलमा अलिकति तेल हाल्नु थियो, अनि बजार पनि गएर एउटा डेढ सामान किन्नु छ क्या, त्यही भएर।
1: कति चाहियो र? मसँग अहिले 3,000 मात्रै छ, यी यही लैजाऊ ल।
3: हुन्छ बुबा।
1: इलो पैसा।
3: ल त म गएँ है बुबा।
1: अहिले नै जाने हो र?
3: अँ बुबा, अहिले नै जाने, छिटै नै आउँछु, छिटै गएर।
1: हुन्छ त, राम्रोसँग जाऊ है।

0: नमस्कार डाक्टर साहब, ब्लड चेक गर्नु थियो।
1: ब्लड चेक गर्नुपर्ने? रोक्नुस् है। तपाईँको नाम?
0: आकाश शर्मा।
1: उमेर कति भयो होला?
0: 25 वर्ष।
1: ल, यो कागज लिएर 3 नम्बर कोठामा जानु, त्यहाँ ब्लड लिइन्छ, अनि भोलि रिपोर्ट लिन आउनु।
0: हुन्छ डाक्टर साहब।

0: ओहो भाउजू नमस्कार।
1: ए बाबू पो नमस्कार बाबू।
0: अनि जनक खै त
1: भित्रै हुनुहुन्छ, हिँड्नुहोस् न भित्रै जाउँ।
0: अनि के छ जनक, आरामै?
2: आरामै छु। अनि तेरो हाल खबर?
0: ठिकै छ।
2: कहिले आएको त दार्जिलिङबाट?
0: हेर्नु हिजो आएको, बहुतै हतारमा आइयो, समय पनि त्यति छैन। अनि छोरो छैनन् घरमा?
2: छ, बाहिरतिर गएको छ।
0: अनि छोराको बिहे गर्ने होइन त?
2: गर्ने त हो, भने जस्तो केटी पनि त पाउनु पर्यो, अनि खानदानको छोरी पनि हुनु पर्यो।
0: त्यसो भए मेरो छोरीसँग बिहे गरौँ न त।
2: तेरो छोरी?
0: मेरो छोरी हुँदैन र?
2: भइहाल्छ नि, पहिला साथी थियो, अहिले सन्धि हुने भयो। तेरो छोरीलाई मैले किन नाइ भन्नु?
0: त्यसो भए बिहे कहिले गर्ने? फेरि छोरोले मान्ने हो कि होइन?
2: मैले भनेपछि त मानिहाल्छ नि। छोरीलाई पनि यही ल्याएको छस् कि दार्जिलिङमै छ?
0: छोरी दार्जिलिङमै छे, त्यहाँ कुरा मिलेपछि ल्याउला नि।
2: कुरा त मिलिहाल्यो नि, बरु फोटो ल्याएको छैनस्? हामीले पनि हेरौ न, यसो छोरालाई पनि देखाऊ।
0: फोटो ल्याएको छु, अहिले घरमा नै छोडेको छु। भोलि म फोटो लिएर आइहाल्छु नि, छोरासँग पनि कुरा गर, त्यसपछि म छोरीलाई फोन गरेर बोलाइहाल्छु नि, अनि बिहेको सुरसार पनि गरौला। हुन्न र, अहिले म लागे, माथि बुवाको घरमा पनि बुवासँग सल्लाह गर्नु छ।
2: हुन्छ त, भोलि बरु कतिखेर आउँछस्?
0: त्यस्तै 10-11 बजेतिर आइहाल्छु नि।
2: यही खाना खाने गरेर आइज न, धेरै दिनमा भेट भएको छ, सँगै बसेर खाउला नि। हुन्न र?
0: भइहाल्छ नि, न त म लागे है।
3: डाक्टर नमस्कार, मेरो रिपोर्ट तयार भयो होला?
4: के नाम भन्नुभयो तपाईँको?
3: आकाश शर्मा।
4: आकाश शर्मा तयार भइसकेको छ, लिनु।
3: एचआईभी पोजिटिभ भनेकै त थिए, अब के गर्ने? उता बुबाले प्रताप अङ्कलको छोरीसँग बिहेको कुरा गर्नुभएको छ, मलाई पनि यो एचआईभी पोजिटिभ, अब के गरेर बताउने? फेरि बताउनु पनि पर्छ, बिहे गरेर अर्काकी छोरीलाई त्यसै धोका दिनु पनि त भएन नि। गर्नु पाप गरिसके, फेरि अर्काको जिन्दगी माथि खेलवाड गरेर अर्को पाप बोक्नु पर्छ, बरु भन्ने पो कसरी? जे त होला होला, यो कुरा चाहिँ भन्छु भन्छु।
2: प्रताप आइपुग्यो?
0: आइपुगे। अनि खोइ त आकाश
2: कोठामा होला?
0: त्यसो भए छोरालाई बोलाएर कुरा गरौ न त, फोटो पनि देखाऊ, छोरालाई मन पर्छ पर्दैन।
2: सुनिता, ए सुनिता।
1: हजुर, किन बोलाउनु भयो?
2: छोरालाई बोलाऊ त।
1: आकाश, ए आकाश।
5: हजुर।
1: बाहिर आऊ न।
5: हजुर आए।
3: किन बुबा, उहाँ को हुनुहुन्छ?
2: मेरो साथी।
3: नमस्कार अङ्कल।
0: नमस्कार नमस्कार।
2: यता बस न, कुरा के हो भने, अब त पनि ठुलो भयो, अनि हामीले त प्रतापको छोरीसँग तेरो बिहे गर्ने कुरा गरेको छौँ, बरु यो फोटो हेर न, तँलाई कस्तो लाग्छ? हामीलाई त साह्रै मन पर्यो।
3: होइन, हेर्नु पर्दैन फोटो सोटो, भयो बुवा बिहे नगर्ने।
2: के भन्दैछस् छोरा, हामीले कुरा निकै अगाडि बढाइसक्यौँ, फेरि तैँले बिहे नगर्ने किन?
3: हो बुवा, मैले बिहे नगर्ने
2: किन? तेरो त्यस्तो कतै केही छ भने भन्दा भइहाल्छ नि।
3: होइन होइन बुवा, होइन होइन, त्यस्तो मेरो केही पनि छैन, तर कुरा के भन्नु बुवा?
2: तर के आकाश?
3: मलाई एचआईभी भएको छ बुवा।
2: के भन्दैछस् आकाश तैँले?
3: हो बुवा, मैले जे भन्दैछु ठिकै भन्दैछु, यो सब मेरो लापरवाहीले भएको हो, मेरो जवानीको जोस र त्यस्तै खालको सङ्गतले गर्दा मलाई आज एचआईभी पोजिटिभ भएको छ।
2: यो के गरिस् बाबु, हेर त, मेरो कत्रो सपना थियो, आज सब चकनाचुर भयो।
1: के भयो, किन चिसानु भयो त्यसरी?
2: छोरालाई एचआईभी एड्स भएको छ।
1: एचआईभी एड्स?
2: आमा आमा, के भयो आमा, उठ्नुहोस् न आमा। सुनिता, ए सुनिता, के भयो तिमीलाई?
0: जनक भाउ त बिहोस भयो जस्तो छ नि, र उहाँलाई त अस्पताल लैजानु पर्छ क्या?
2: एकछिन, त हेर्दै गर, म ट्याक्सी लिएर आइहाल्छु।
3: अङ्कल कारो नमान्नुहोस् है, आज मेरै नै लापरवाहीले गर्दा आज म एचआईभी एड्स जस्तो रोग बोकेर बाँच्नु परिरहेको छ। न त मलाई सम्झाउने मान्छे नै भए, न त त्यति बेला नै मेरो बुद्धि नै आयो। खालि मेरो जवानीको घमण्ड थियो अनि धन सम्पत्तिको घमण्ड। यसैले गर्दा आज यो दशा भएको छ। आज म जिउँदो लास भएर बाँच्नु परेको छ। अङ्कल
0: केही छैन आकाश, गल्ती त आखिर मान्छेबाट नै हुन्छ। त्यसैमा तिमीले आफ्नो यथार्थ कुरा बताएर मानवताको पहिचान दिएका छौ, यही नै सबैभन्दा ठुलो कुरा हो। अब तिमीले आफ्नो यथार्थ सबैलाई भनेर आफू उदाहरण बनेर यस्ता गलत क्रियाकलापबाट बच्न र एचआईभी जस्तो रोगबाट बचाउन सबैलाई प्रेरणा दिनुपर्छ।
3: हो अङ्कल, अब म यो कुरा सबैलाई सिकाउँछु र म जस्ता कुनै पनि युवाहरू यस किसिमको कुलतमा फसेर एचआईभी जस्तो रोगबाट टाढा रहन् भन्ने चाहन्छु र सबैलाई म बाँचुन्जेलसम्म यस किसिमको शिक्षा दिने प्रण गर्दछु। बेहोसी मेरो जिन्दगी व्यवस्थामा वनवास भए पनि सबैलाई सचेत गराउनेछु। आखिर म जिउँदो लास भयो।

0: नाटक लेखन थियो सुशैली कला समूह पंचनगर नवलप्रासी।
1: श्रोता यहाँहरूले भर्खरै सुन्दै हुनुहुन्थ्यो टीडब्ल्यूआर नेपालबाट संचालित रेडियो कार्यक्रम जागृति। यसको बाँकी अंश हामी अर्को कार्यक्रममा सुनाउनेछौ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो सुझाव सल्लाह र अनुभव भएमा साथै अधिक जानकारीको लागि हामीलाई पत्र लेख्न सक्नुहुनेछ। पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकारको छ: कार्यक्रम जागृति, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल एड्रेस twrnepal@yahoo.com अनि 98475679 एसएमएस पनि गर्न सक्नुहुनेछ। तपाईहरूको सुझाव पत्र इमेलको प्रतीक्षा गर्दै आजलाई हामी बिदा चाहन्छौ। अर्को समय यही मिटर बेन अनि यही समयमा पुनः भेट्नेछौ। तबसम्मलाई नमस्ते अनि बाई बाई।

0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अर्जुन
2: यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि?
1: बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो फुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
4: प्रोप्राइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665209003, मोबाइल नम्बर 98461080025।
5: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाइल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 6 47 र 98111 90 6 10। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तोर दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मेसै भइदिनु
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालौ यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालौ साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
4: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
3: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
4: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
3: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
4: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
3: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
4: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
5: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एक पाँच र भर पर्दो प्रविधिको साथी
2: प्रोप्राइटर कृष्ण भूषाल सम्पर्क नम्बर 9856045783 स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लमजुङ
6: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी कालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै फर्किने गरी हाँसे कहाँ हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिचाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु पिनास जन्डिस पाल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाग्रक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क

0: मोबाइल नम्बर 9841949647 र 9811906110 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: कार्यक्रम स्वास्थ्य सरोकार
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका छ मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष नलागेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्य बैंक 6940100000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5/11 दिनको 4 बजेसम्म। सम्पर्क मिति 2083 5/11 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565490। जीमेल gamgamilan23@gmail.com। चङ्क बहादुर अधिकारी, प्रधान अध्यापक।
1: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौँ।
2: बेसी सहरबाट चार धाम तीर्थयात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
3: हजुर, तपाईँकै सुन्दर सहर बेसी सहर फिल्म हल चोकबाट चार धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
2: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
4: जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौनी लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
3: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
2: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8, सेरा फिल्म हल चोक, लमजुङ।
3: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
5: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।

0: हार्दिक निमन्त्रणा। लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य श्रेष्ठा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं समेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, तापमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला तनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ।
1: अर्जुन
2: यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि?
1: बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
3: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै पुल

0: 2900 मोबाइल नंबर 98461080025।
1: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
2: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
1: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
2: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका साथ, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
3: दाइ, पैसा त तन्नै कमाएर ल्याउने भयो क्या रे?
4: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
3: अब के गर्नुहुन्छ त दाइ?
4: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
3: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560 45501 र 98261 737799।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बुढा ए बुढा, यस पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा लमसुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9842039799।
0: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा लमसुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बस्थे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, गर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, गर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायणस्थान चौकमा रहेको दिपा सुन चाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ सिरफुल, सिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806661062 र 0665231381। दिपा सुन चाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमसुङ।
6: हार्दिक निमन्त्रणा। लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य सृष्टा, साहित्यकार, कवि, बुद्धिजीवी, शिक्षा प्रेमी एवं सुनिश्चित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू, प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, साथमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला तनाई एवं विष्णु साहित्यिक मञ्च परिवार लमजुङ।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
9: माया, हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
10: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र हँ?
9: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
10: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
9: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी, सबैको चाहना।
10: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
9: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 06652435, 06552475, मोबाइल नम्बर 9856045।

0: हार्दिक निमन्त्रणा। लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको सातौं साधारण सभा तथा आठौं स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य श्रेष्ठा साहित्यकार कवि बुद्धिजीवी शिक्षा प्रेमी एवं सुमेक्षित सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रम हजुर। प्रतिवेदन प्रस्तुत सम्मान कार्यक्रम कवि एवं बाल प्रतिभा सम्मान। साथमा नृत्य एवं रचना वाचन विविध कार्यक्रमहरू। अध्यक्ष कमला तनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ।
1: कार्यक्रम स्वास्थ्य सरोकार।
2: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
1: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सेन्डी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण
2: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: किन हाँसे नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के रे दा अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
5: प्रोपाइटर टेकचङ गुरुङ नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो बेसी सहर नगरपालिका साथ मनाङे चौतारा सम्पर्क फोन नम्बर 0665920903 मोबाइल नम्बर 9841680025
6: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ दम ग्यास्ट्रिक अल्सर क्यान्सर धातु किनास जन्डिस पाइल्स पत्थरी फिस्टुला प्यारालाइसिस मधुमेह जाँडरक्सी छुटाउने औषधि मोटोपन घटाउने बढाउने ब्लड प्रेसर यौन रोग छातीको दाग आदिको सफल उपचार गरिन्छ दैनिक दक्ष तथा अनुभवी विशेषज्ञ स्वास्थ्य परीक्षण गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010 नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन
7: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ शैक्षिक योग्यता एसईई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ उमेरको हद 18 वर्ष पूरा भए 40 वर्ष नलागेको निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र नगद वा राष्ट्रिय वाणिज्य बैंक 6394010000002600001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजेसम्म सम्पर्क मिति 2083 5
5: मार्च महिना 11 गते 4 बजे पश्चात दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगत्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565460 जीमेल gamgamilan23@gmail.com। चंक बहादुर अधिकारी प्रधान अध्यापक।
8: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
9: जनै पूर्णिमाको लागि भाद्र 12 गते साथै खुसी औँसीमा गया काशी श्राद्धको लागि भाद्र 26 गते र असोज 11 गते पितृपक्ष 16 श्राद्धको लागि जाने भएकोले समयमा सम्पर्क गरौं।
2: बेसी सहरबाट 4 धाम तीर्थ यात्रा जाउँ, श्राद्ध तीर्थ दान गरी पुण्य कमाऊ।
1: हजुर, तपाईकै सुन्दर शहर बेसी सहर फिल्म हल चोकबाट 4 धाम तथा गया काशीका लागि पितृ मोक्ष प्राप्तिका लागि बस जाँदैछ।
2: इच्छुक श्रद्धालुगणले समयमा नै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोला।
10: जाने स्थानहरू बेसी सहरबाट पुनपुन, गया काशी, बनारस, प्रयागराज, त्रिवेणी संगम, मनगढ़ धाम, श्री भगवान कृष्ण जन्मभूमि मथुरा, श्री वृन्दावन धाम, हरिद्वार, ऋषिकेश, श्री बद्रीनाथ धाम, केदारनाथ धाम, यमुनोत्री देवी दर्शन, श्री माता गंगोत्री देवी दर्शन सहित श्री राम जन्मभूमि अयोध्या दर्शन गरी सुनौली लुम्बिनी भ्रमण गरी देवधाममा होम पूजा गरी बेसी सहर फिर्ता हुनेछ। यात्रा अवधि 22 दिन मात्र, साथमा खानाको व्यवस्था पनि रहेको छ।
1: भाडा रकम नेपाली रुपियाँ 35,000 मात्र।
2: सम्पर्क मुन्ना गुप्ता, गुप्ता मिठाई पसल, बेसी सहर नगरपालिका 8 सेरा, प्रेम हल चोक, लमजुङ।
1: सम्पर्क फोन नम्बर 98461-28317, 98461-93152 र 98146-62073।
10: भोटेडारका लागि सम्पर्क चित्रबहादुर कुवार, मोबाइल नम्बर 98461-21175।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ।